0: ब्रोड पीक मा हराइरहेका म्याग्दीका निर्मल पूर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 बेलायती सेनामा भर्ती भएका पूर्जा सन् 2009 बेलायती नौसेनाको विशेष फौज स्पेशल बोट सर्भिसमा आबद्ध हुनुभएको थियो।
1: पूर्जाका बाबु र दुईजना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेकै बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पूर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले 2018 मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर एमबीए सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्टली बरोमा बसोबास गर्ने नेपाली समुदायका सदस्य पूर्जालाई 2021 अनररी फ्रिडम अफ द बरो सम्मान पनि दिइएको थियो। इस्टली बरोको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पूर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पूर्जाको सबभन्दा ठूलो उपलब्धि 2019 भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 हिमाल चढ्नु भएको थियो। 43 वर्षीय पूर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यासरोब्रम दुई जन्ने योजना मात्रै भए पनि पछि ब्रोड पिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यासरोब्रम दुई पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोड पिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै सङ्केत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्विटमै उहाँले ब्रोड पिकप्रति सम्मान व्यक्त गर्दै ब्रोड पिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन। म कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा लिँदिन भन्नुभएको छ।
0: सरकार र लघुवित्त पीडित बीच 5 बुँदे सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनसनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्षबीच भएको सहमति अनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिस गरिने भएको छ। समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिस गर्ने र लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर धरपकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने सहमति भएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई विद्यालय भर्ना र शैक्षिक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाका सदस्यसँगको प्रत्यक्ष प्रश्नोत्तरमा मन्त्री पोखरेलले आश्रयस्थलमा कपडा र किताब भिजेको थाहा पाएको बताउनु भएको छ।
2: अलिकति अब बाढीले गर्दाखेरि अगाडि भएको होल्डिङ सेन्टरमा कति कापीहरू झोलाहरू भिजेको, किताबहरू भिजेको, लगायतका युनिफर्महरू पनि भिजेको भन्ने विषय पनि उठाउनु भयो। त्यसको पनि तत्कालै हामीले भोलिपल्ट नै झोलासहित दर्जनभन्दा बढी कापीहरू, कुनै किताबहरू भिजेको छ भने किताबको पनि नाम लेखेर किताबहरू, स्टेसनरीको सामग्रीहरू, पेन्सिल पेन लगायत उहाँलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू, चाहिने युनिफर्महरू वाटर बोतल लगायत जति पनि उहाँलाई आवश्यक पर्ने सामग्री छ हामीले भोलिपल्ट नै एक दिनमै गएर उपलब्ध पनि गराएका थियौँ।
0: मदन कुमारी सहकारीमाले विस्थापित सुकुम्बासीका बालबालिका बारे प्रश्न सोध्नु भएको थियो।
3: जुन आत्मसम्मानमाथि गम्भीर आघात पुगेको छ त्यसबाट बाल बालिकाको मनोस्थितिमा परेको नकारात्मक असर बारे सरकार आफ्नो जिम्मेवारी प्रति गम्भीर छ? यस्तो मनस्थितिमा हुर्किएका बाल बालिका भोलिको कस्तो नागरिक बन्छन्?
0: जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान 6 बजेसम्मका लागि फेरि निषेधाज्ञा जारी गरेको छ। वीरगंज महानगरपालिकाका 4 ठाउँ पूर्वतर्फ प्रतिमा चोक, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटसम्म निषेधाज्ञा जारी गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष

0: विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाको नेतृत्वमा पाकिस्तानी ब्रोड पिक हिमाल आरोहण गएको अन्तर्राष्ट्रिय टोली भीषण हिम पहिरोमा परेको छ। दुर्घटनापछि पूर्जासहित 6 जना अझै सम्पर्कविहीन छन्, जसमा 5 नेपाली छन्। प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार अभियान प्रभावित बनेको छ। 1 जना नेपाली सहित 4 जनाको भने शव फेला परेको छ। निर्मल पूर्जाको नेतृत्वमा गएको टोलीमा नेपाली आरोही पूर्णबहादुर गुरुङ युक्त, किलिपेम्बा शेर्पा किली, निम शेर्पा, नवाङ थिङडु शेर्पा र ग्यालु शेर्पा सहभागी हुनुहुन्छ। टोलीमा ओमानका नधिर अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साकी, चीनका वाङ जुन र अमेरिकाका मल्लेरी गाइस हुनुहुन्छ। दुर्घटना बिहिबार दिउँसो करिब 6,600 मिटर उचाइमा रहेको क्याम्प 2 र 3 बीचको पश्चिमी भागमा हिमपहिरो जाँदा भएको हो। पाकिस्तानी सञ्चार माध्यमका अनुसार त्यस लगत्तै आरोही टोलीसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। हिमपहिरोपछि निर्मल पूर्जाको जीपीएस ट्र्याकिङ उपकरणले केही समयसम्म संकेत देखाए पनि त्यसपछि सम्पर्क हुन सकेको छैन। पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले एक नेपाली सहित 4 जनाको शव फेला परेको जनाएको छ। पाकिस्तान स्थित नेपाली दूतावासले पनि एक नेपाली आरोहीको शव फेला पारेको पुष्टि गरेको छ। पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले शुक्रबार साँझ 1 जना नेपालीको शव फेला परेको जानकारी आएको बताउनुभयो। बेपत्ता नेपालीको अवस्थाबारे पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको छ। अन्तर्प्रदेश समन्वय मन्त्रालय, विदेश मन्त्रालय र अल्पाइन क्लबसँग पनि निरन्तर सम्पर्कमा रहेको राजदूतले बताउनु भएको छ। सरकार र लघुवित्त पीड़ित बीच 5 बुधे सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रम स्थगित गरेको छ।
1: सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्षबीच भएको सहमति अनुसार लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गरिने भएको छ। समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिश गर्ने र लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर थर पकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने सहमति भएको छ।
0: तराई मधेसमा 1 सातादेखि जारी तनाव केही मत्थर भएको छ। काठमाडौँबाट हिन्दू मुस्लिम धार्मिक अगुवाहरूले साम्प्रदायिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन् भने तराई मधेसका विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ। प्रधानमन्त्रीदेखि सत्तारूढ राष्ट्रपा सभापति सहितका अन्य दलहरूले पनि तनाव न्यूनीकरणका लागि संवाद जारी राखेका छन्। यद्यपि केही ठाउँमा प्रदर्शन भएका छन्। सुनसरीको कप्तानगंजमा गत आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका 24 वर्षीय ओमप्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको शव आफन्तले बुझेर शुक्रबार दाह संस्कार गरेका छन्। गृहमन्त्री सुधन गुरुङ आफै देवानगंज पुगेर बिहिबार राति परिवारसँग 7 बुधे सम्झौता गरेपछि आफन्तले सब बुझेका थिए। सिराहाको गोलबजारमा बिहिबार प्रहरीको गोलीबाट ज्यान गुमाएका औरोही गाउँपालिका 2 तुलसीपुरका 17 वर्षीय गणेश यादवको शव भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ। गृहमन्त्री सुधन गुरुङ कप्तानगंजकै तुलसीपुर गएर पीड़ित परिवारसँग भेट्ने र सम्झौता गरी शव बुझाउने तयारी छ। उहाँ मध्यरात लाहान पुग्नु भएको छ। सुनसरी 2 का सांसद लाल विक्रम थापाका अनुसार कप्तानगंज घटनामा ज्यान गुमाएका ओम प्रकाश र जयप्रकाश दाह संस्कारमा ठूलो संख्यामा स्थानीय सहभागी भएका थिए। त्यसअघि विराटनगरको कोशी अस्पतालमा शवको पोस्टमार्टम गरेर शव यात्रा गर्दै कप्तानगंज पुर्याइएको थियो। तराई मधेसमा देखिएको साम्प्रदायिक तनाव कम गर्ने प्रयास स्वरूप मधेस केन्द्रित दलहरूले प्रधानमन्त्री बालिन शाहसँग छलफल गरेका छन्। सत्तापक्षका सभापति रवि लामिछानेलाई भेटेर साम्प्रदायिक सद्भाव कायम गर्न 8 बुधे संयुक्त ध्यानकर्षण पत्र बुझाएका उनीहरूले हिजो प्रधानमन्त्री शाहसँग भेटी सोही ध्यानकर्षण पत्र हस्तान्तरण गर्दै आफ्ना सुझाव र माग प्रस्तुत गरेका हुन्। प्रधानमन्त्रीलाई भेट्न पुगेका मधेस केन्द्रित दलका नेताले साम्प्रदायिक तनाव नियन्त्रण, पीड़ितलाई न्याय, दोषीमाथि निष्पक्ष छानबिन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। दर्जनौ मानिसलाई गाड्न र दाह संस्कार गर्न असफल भएकोमा पूर्व अन्त्येष्टि निर्देशक रोबर्ट बुसलाई 20 वर्षको जेल सुनाएको छ।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: तेह्रथुम सदरमुकाम म्याङलुङको बस पार्क निर्माण सम्पन्न भएको 2 वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। बबिता राईको रिपोर्ट।
1: सदरमुकाम म्याङलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्याङलुङ 2 मा नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको ₹7,53,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। नौ स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुस 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तिरथुमले म्याङलुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो, तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्याङलुङ 10 तम्फुलाका लाल कुमार पयाङ्गो लिम्बु।
2: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो, त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, फेरो गएको छ त्यो बस पार्क, र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ, त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको छ।
1: यातायात व्यवसायी सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
3: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त, एकान्त अब ठाउँ कुनामा भयो तल साइडमा कुनै, हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहाँ ठिक लाग्छ किनकि तपाईँतिरबाट अब सेन्टर पर्ने भएर।
1: पुरानो बस पार्क भन्दा करिब 2 किलोमिटर दक्षिण रहेको नयाँ बस पार्क सम्म पुग्ने सड़क साँघुरो छ। करिब 6 मिटर चौडाइको कच्ची सड़कमा 2 वटा सवारी एकै पटक क्रस हुन सक्ने पर्याप्त ठाउँ छैन। वर्षायाममा सड़क खेलामिया हुने भएकाले सवारी आवात जावात समेत सहज छैन। बस पार्क सञ्चालन र मरमत सम्भारको जिम्मेवारी स्थानीय तहको भए पनि यसतर्फ म्याङलुङ नगरपालिकाले ध्यान नदिएको म्याङलुङ 2 का विश्वराज तुम्बाङफे बताउनुहुन्छ।
4: त्यो बनिसके पछाडि त स्थानीय सरकारले त्यहाँ गाडी पुर्याउनु पर्ने हो नि त, चासो किन नदिया हो, उसैले नै अब बाटो बनाउनु पर्ने होला, बाटोको कारणले पनि हुन सक्छ होइन।
1: यद्यपि नगर प्रमुख सञ्जय कुमार तुम्बाङफेका अनुसार बस पार्क सञ्चालनको ठेक्का प्रक्रिया अघि बढाइएको र बस पार्क सम्म पुग्ने सड़क मरमत गरी दशैं पछि भने नियमित सञ्चालन गर्ने तयारी भइरहेको छ।
5: ठेका लगाउने ऐन पासमा त्यस पछाडि ठेका लगाएर दशैंदेखि चाहिँ त्यसलाई चाहिँ पर बस पार्कमा जाने बसको लागि पनि बाटो बनिनु पर्ने भएको हुनाले त्यो सञ्चालन नभएको दशैं अगाडि त्यो पिच रोड पनि बनिसक्छ, त्यस पछाडि बस पार्क सञ्चालन।
0: नेपाली आरोही निर्मल पूर्जाले बोकेको जीपीएस यन्त्रले पछिल्लो पटक ब्रोडपिकको 5,878 मिटर उचाइबाट संकेत दिएको खुलेको छ, तर सो यन्त्रले ब्याट्री कमजोर भएको संकेत दिएको एपेक्स नेपाल टुर्स एण्ड ट्राभल्सले उल्लेख गरेको छ। सो यन्त्र त्यसअघि पहिले सम्पर्क भएकै ठाउँमा रहेको जनाइएको छ, तर सो यन्त्रले आरोहीको अवस्थाबारे भने जानकारी दिन नसक्ने बताइएको छ। ब्रोडपिकमा हराइरहेका म्याग्दीका निर्मल पूर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 बेलायती सेनामा भर्ती भएका पूर्जा सन् 2009 बेलायती नौसेनाको विशेष फौज स्पेशल बोट सर्भिसमा आबद्ध हुनु भएको थियो।
6: पूर्जाका बाबु र 2 जना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेकै बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पूर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले सन् 2018 मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर MBE सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्टली बरोमा बसोबास गर्ने नेपाली समुदायका सदस्य पूर्जालाई सन् 2021 अनररी फ्रिडम अफ द बरो सम्मान पनि दिइएको थियो। इस्टली बरोको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पूर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पूर्जाको सबभन्दा ठूलो उपलब्धि सन् 2019 भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 वटा हिमाल चढ्नु भएको थियो। 43 वर्षीय पूर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यास रुब्रम 2 जन्ने योजना मात्रै भए पनि पछि ब्रोड पिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यास रुब्रम 2 पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोड पिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै सङ्केत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्विटमै उहाँले ब्रोड पिक प्रति सम्मान व्यक्त गर्दै ब्रोड पिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन, म कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा लिँदिन भन्नुभएको छ।
0: र नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी।
7: नमस्कार।

रेडियो BFBS गोरखा रेडियो हो BFBS गोरखा रेडियो यो BFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा।

0: सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच सहमति भएको छ। गैराती गृहमन्त्री सुदन गुरुङ मृतकको घर औरही दुई तुलसीहा पुगेर परिवारसँग सहमति गर्नुभएको हो। सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने र एकजना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गर्ने भएको छ। साथै मृतकका भाइ बहिनीलाई निशुल्क शिक्षा, बुवा आमालाई सरकारी अस्पतालमा निशुल्क उपचार, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने र स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। सहमतिपछि आज गणेश यादवको दाह संस्कार गरिने जनाइएको छ। पर्सा जिल्ला सुरक्षा समितिले जिल्लाको शान्ति सुरक्षा प्रभावकारी बनाउन सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगंजका मुख्य क्षेत्रमा शुक्रबार साँझदेखि आज बिहानसम्म निषेधाज्ञा जारी गरिएको थियो। सप्तरीमा आवश्यक सामग्री खरिदका लागि आज बिहान 2 घण्टा कर्फ्यू खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहान 7 देखि 9 सम्म दूध, तरकारी, फलफूल र खाद्यान्न लगायतका अत्यावश्यक सामग्री किन्न अनुमति दिएको थियो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तोकिएको समयपछि कर्फ्यूको पूर्ण पालना गर्न र शान्ति सुरक्षा कायम राख्न आग्रह गर्नुभएको छ। प्रशासनले 5 जना भन्दा बढी भेला भई उच्छृङ्खल गतिविधि गरे कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। सप्तरीको मेदवर साइन र राजविराजमा गत बुधबारदेखि कर्फ्यू आदेश जारी छ। कैलालीको धनगढ़ीमा पूजा धानुकको मृत्यु प्रकरणमा 5 जना पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दा अन्तर्गत मृतकका श्रीमान भरत धामी सहित एकै घरका 5 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। साउन 11 गते धानुक आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका बुवाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएकामाथि जिल्ला अदालत कैलालीबाट म्याथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरामा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा 4 जना पक्राउ परेका छन्। पोखरा 18 का विभिन्न खाजा घरमा आर्थिक अवस्था कमजोर भएका बालिकालाई प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाएको आरोपमा 4 महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूमाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको छ। घटनास्थलबाट 1 जना बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुँजी लिएर खटिएको सीआईबीको टोलीले उहाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलाम गरी सरकारको हक हनन गरेको आरोपमा उहाँमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सत्यवती गाउँपालिका 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कक्षा कोठा, पुस्तकालय र विभिन्न कार्यक्रम गर्न सभाहल बनाइदिएको छ। विद्यालय परिवारले ट्रस्टले नमूना काम गरिदिएको भन्दै ट्रस्टप्रति आभार प्रकट गरेको छ। बुटवालबाट छवि पाण्डे।
1: सत्यवती 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत करिब 200 विद्यार्थीले 6 कक्षा कोठामा बसेर अध्ययनको सुविधा पाएका छन्। त्यो सँगै ट्रस्टले विद्यार्थीहरूका लागि पुस्तकालय कक्ष र सभाहाल बनाइदिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तरामुले ट्रस्टले विद्यालयका लागि नमुना काम गरिदिएको बताउनु भयो।
2: राम्रो नमुना किसिमको चाहिँ छ र काम पनि एकदमै छिटो छरिटो बलियो चाहिँ बनेको छ। हामी खुसी छौँ सर, जनताहरू पनि एकदमै खुसी छन्। लाइब्रेरी छ हाम्रो, एउटा कोठा लाइब्रेरी, 6 कोठा हुन्, त्यसमा लाइब्रेरी छ, एउटा पुरा हल छ, अरू चाहिँ 4 कोठा चाहिँ पठन पाठन चाहिँ वेलफेयरले बनाएको चाहिँ एउटा ब्लक हो।
1: अध्यक्ष तरामुका अनुसार नयाँ सभा हालमा 150 जना मानिस अट्ने र अभिभावक भेला गर्न अब सहज हुनेछ। त्यसै गरी नयाँ कक्षा कोठाबाट 200 विद्यार्थीले अध्ययनको सुविधा पाएका छन् भने पुस्तकालयबाट अतिरिक्त ज्ञान हासिल गर्नेछन्। ट्रस्टले बनाएको 3 संरचना बलियो, भरपर्दो र आगामी 1 शतकसम्म ढुक्क हुने खालको भएको तरामुको भनाइ छ।
2: हामी अस्ति भेला राखेका थियौँ, हाम्रो त्यो हलमा चाहिँ 150 मान्छे चाहिँ अट्दो रहेछ। टिङहरू बस्नको लागि, अलिक धेरै बस्नको लागि, केही कार्यक्रम गर्नको लागि पनि राम्रो चाहिँ हल बनाएको छ। होइन, काम चाहिँ एकदमै राम्रो, एकदमै छिटो छरिटो र बलियो अनि आकर्षक। बलियो पनि राम्रो छ, अरू चाहिँ जसरी ठेक्का पट्टाले चाहिँ हुन्छ, यो चाहिँ राम्रो छ, ढुक्क हुने हो सर।
1: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार स्कुलको 4 ब्लक मध्ये एउटा ब्लक गोर्खा वेलफेयर ट्रस्टले निर्माण गरिदिएको हो, जसका लागि ट्रस्ट र स्थानीयको सम्मान गरी करिब 2 करोड 73 लाख रुपियाँ खर्च भएको छ।
0: हवस् त खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: तेह्रथुम सदरमुकाम म्याङलुङको बस पार्क निर्माण सम्पन्न भएको 2 वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। बबिता राईको रिपोर्ट।
1: सदरमुकाम म्याङलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्याङलुङ 2 मा नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको ₹7,53,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। नौ स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुस 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तेह्रथुमले म्याङलुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो, तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्याङलुङ 10 तम्फुलाका लाल कुमार पयाङ्गो लिम्बु।
2: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो, त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, थेरो गएको छ त्यो बस पार्क, र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ, त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको छ।
1: यातायात व्यवसाय सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
3: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त, एकान्त अब ठाउँ कुनामा भयो तल साइडमा कुनै, हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहाँ ठिक लाग्छ किनकि तपाईँतिरबाट अब सेन्टर पर्ने भएर।
1: पुरानो बस पार्क भन्दा करिब 2 किलोमिटर दक्षिण रहेको नयाँ बस पार्क सम्म पुग्ने सडक साँघुरो छ। करिब 6 मिटर चौडाईको कच्ची सडकमा 2 वटा सवारी एकै पटक क्रस हुन सक्ने पर्याप्त ठाउँ छैन। वर्षायाममा सडक खेलाम्य हुने भएकाले सवारी आवात जावात समेत सहज छैन। बस पार्क सञ्चालन र मरमत सम्भारको जिम्मेवारी स्थानीय तहको भए पनि यसतर्फ म्याङलुङ नगरपालिकाले ध्यान नदिएको म्याङलुङ 2 का विश्वराज तुम्बाङफे बताउनुहुन्छ।
4: त्यो बनिसके पछाडि त स्थानीय सरकारले त्यहाँ गाडी पुर्याउनु पर्ने हो नि त, चासो किन नदिया हो, उसैले नै अब बाटो बनाउनु पर्ने होला, बाटोको कारणले पनि हुनसक्छ होइन।
1: यद्यपि नगर प्रमुख सञ्जय कुमार तुम्बाङफेका अनुसार बस पार्क सञ्चालनको ठेक्का प्रक्रिया अघि बढाइएको र बस पार्क सम्म पुग्ने सडक मरमत गरी दशैं पछि भने नियमित सञ्चालन गर्ने तयारी भइरहेको छ।
5: ठेका लगाउने ऐन पासमा त्यस पछाडि ठेका लगाएर दशैंदेखि चाहिँ त्यसलाई चाहिँ पर बस पार्कमा जाने बसको लागि पनि बाटो बनिनु पर्ने भएको हुनाले त्यो सञ्चालन नभएको दशैं अगाडि त्यो पिच रोड पनि बनिसक्छ, त्यस पछाडि बस पार्क सञ्चालन हुन्छ।
0: नेपाली आरोही निर्मल पूर्जाले बोकेको जीपीएस यन्त्रले पछिल्लो पटक ब्रोडपिकको 5,878 मिटर उचाइबाट संकेत दिएको खुलेको छ, तर सो यन्त्रले ब्याट्री कमजोर भएको संकेत दिएको एपेक्स नेपाल टुर्स एण्ड ट्राभल्सले उल्लेख गरेको छ। सो यन्त्र त्यसअघि पहिले सम्पर्क भएकै ठाउँमा रहेको जनाइएको छ, तर सो यन्त्रले आरोहीको अवस्थाबारे भने जानकारी दिन नसक्ने बताइएको छ। ब्रोडपिकमा हराइरहेका म्याग्दीका निर्मल पूर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 मा बेलायती सेनामा भर्ती भएका पूर्जा सन् 2009 मा बेलायती नौसेनाको फौज स्पेशल बोट सर्भिसमा आबद्ध हुनु भएको थियो।
6: पूर्जाका बाबु र 2 जना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेकै बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पूर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले 2018 मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर एमबी सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्टली बरोमा बसोबास गर्ने नेपाली समुदायका सदस्य पूर्जालाई 2021 अनररी फ्रिडम अफ द बरो सम्मान पनि दिइएको थियो। इस्टली बरोको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पूर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पूर्जाको सबभन्दा ठूलो उपलब्धि 2019 भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 वटा हिमाल चढ्नु भएको थियो। 43 वर्षे पूर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यास रुब्रम 2 जन्य योजना मात्रै भए पनि पछि ब्रोड पिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यास रुब्रम 2 पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोड पिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै सङ्केत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्विटमै उहाँले ब्रोड पिक प्रति सम्मान व्यक्त गर्दै ब्रोड पिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन, म कुनै पनि हिमालय कहिल्यै लिदिन।
7: यो

0: सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच सहमति भएको छ। गैराती गृहमन्त्री सुदन गुरुङ मृतकको घर औरही दुई तुलसीहा पुगेर परिवारसँग सहमति गर्नुभएको हो। सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने र एकजना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गर्ने भएको छ। साथै मृतकका भाइ बहिनीलाई निशुल्क शिक्षा, बुवा आमालाई सरकारी अस्पतालमा निशुल्क उपचार, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने र स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। सहमतिपछि आज गणेश यादवको दाह संस्कार गरिने जनाइएको छ। पर्सा जिल्ला सुरक्षा समितिले जिल्लाको शान्ति सुरक्षा प्रभावकारी बनाउन सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रमुख जिल्लाधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगंजका मुख्य क्षेत्रमा शुक्रबार साँझदेखि आज बिहानसम्म निषेधाज्ञा जारी गरिएको थियो। सप्तरीमा आवश्यक सामग्री खरिदका लागि आज बिहान 2 घण्टा कर्फ्यू खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहान 7 देखि 9 सम्म दूध, तरकारी, फलफूल र खाद्यान्न लगायतका अत्यावश्यक सामग्री किन्न अनुमति दिएको थियो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तोकिएको समयपछि कर्फ्यूको पूर्ण पालना गर्न र शान्ति सुरक्षा कायम राख्न आग्रह गर्नुभएको छ। प्रशासनले 5 जना भन्दा बढी भेला भई उच्छृङ्खल गतिविधि गरे कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। सप्तरीको वेदवरसाइन र राजविराजमा गत बुधबारदेखि कर्फ्यू आदेश जारी छ। कैलालीको धनगढ़ीमा पूजा धानुकको मृत्यु प्रकरणमा 5 जना पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दा अन्तर्गत मृतकका श्रीमान भरत धामीसहित एकै घरका 5 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। साउन 11 गते धानुक आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका बुवाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएकामाथि जिल्ला अदालत कैलालीबाट म्याथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरामा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा 4 जना पक्राउ परेका छन्। पोखरा 18 का विभिन्न खाजाघरमा आर्थिक अवस्था कमजोर भएका बालिकालाई प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाएको आरोपमा 4 महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूमाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको छ। घटनास्थलबाट 1 जना बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुँजी लिएर खटिएको सीआईबीको टोलीले उहाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलाम गरी सरकारको हक हनन गरेको आरोपमा उहाँमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सत्यवती गाउँपालिका 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कक्षा कोठा, पुस्तकालय र विभिन्न कार्यक्रम गर्न सभाहल बनाइदिएको छ। विद्यालय परिवारले ट्रस्टले नमूना काम गरिदिएको भन्दै ट्रस्टप्रति आभार प्रकट गरेको छ। बुटवालबाट छवि पाण्डे।
1: सत्यवती 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत करिब 200 विद्यार्थीले 6 कक्षा कोठामा बसेर अध्ययनको सुविधा पाएका छन्। त्यो सँगै ट्रस्टले विद्यार्थीहरूका लागि पुस्तकालय कक्ष र सभाहल बनाइदिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तरामुले ट्रस्टले विद्यालयका लागि नमुना काम गरिदिएको बताउनुभयो।
2: राम्रो नमुना किसिमको चाहिँ छ र काम पनि एकदमै छिटो छरिटो बोलियो चाहिँ बनेको छ। हामी खुसी छौँ सर, जनताहरू पनि एकदमै खुसी छन्। लाइब्रेरी छ, हाम्रो एउटा कोठा लाइब्रेरी, छोटा कोठा हो, त्यसमा लाइब्रेरी छ, एउटा पुरा हल छ, अरू चाहिँ 4 कोठा चाहिँ पठन पाठन चाहिँ वेलफेयरले बनाएको चाहिँ एउटा ब्लक हो।
1: अध्यक्ष तरामुका अनुसार नयाँ सभा हलमा 150 जना मानिस अट्ने र अभिभावक भेला गर्न अब सहज हुनेछ। त्यसै गरी नयाँ कक्षा कोठाबाट 200 विद्यार्थीले अध्ययनको सुविधा पाएका छन् भने पुस्तकालयबाट अतिरिक्त ज्ञान हासिल गर्नेछन्। ट्रस्टले बनाएको 3 संरचना बलियो, भरपर्दो र आगामी 1 शतकसम्म ढुक्क हुने खालको भएको तरामुको भनाइ छ।
2: हामी अस्ति भेला राखेका थियौँ, हाम्रो त्यो हलमा चाहिँ 150 मान्छे चाहिँ अट्दो रहेछ। टिङहरू बस्नको लागि, अलिक धेरै बस्नको लागि, केही कार्यक्रम गर्नको लागि पनि राम्रो चाहिँ हल बनाएको छ। होइन, काम चाहिँ एकदमै राम्रो, एकदमै छिटो छरिटो र बलियो अनि आकर्षक। बलियो पनि राम्रो छ, अरू चाहिँ जसरी ठेक्का पट्टाले चाहिँ हुन्छ, यो चाहिँ राम्रो छ, ढुक्क हुने हो सर।
1: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार स्कुलको 4 ब्लक मध्ये एउटा ब्लक गोर्खा वेलफेयर ट्रस्टले निर्माण गरिदिएको हो। यसका लागि
3: गोर्खा रेडियो।

0: सुदूरपश्चिम प्रदेशको ठूलो दल नेकपाभित्र मुख्यमन्त्री चयनलाई लिएर आन्तरिक विवाद देखिएको छ। एमाले र नेकपाबीच भएको भागवण्डा अनुसार प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भए पनि मुख्यमन्त्रीका दावेदार खगराज भट्ट र मानबहादुर धामी पक्षबीच शक्ति संघर्ष देखिएको हो। धामी पक्षले भट्टलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गरे पनि आवश्यक समर्थन जुटाउन नसकेपछि रोकिएको छ। नेकपा उपनेता प्रकाश रावलले भने पार्टीभित्र कुनै समस्या नरहेको र केन्द्रको सहमति अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ललितपुर मालपोत कार्यालयका तीन नायब सुब्बासहित पाँचजनालाई पक्रेको छ। नासुहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटुवाल पक्राउ परेका हुन्। अख्तियारका अनुसार जग्गाको बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट 3 लाख रूपियाँ र स्रोत नखुलेको 25,000 रूपियाँ बरामद भएको छ। महोत्तरीको बर्दिवासमा स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन्। बर्दिवास नगरपालिका 3 कालापानीमा वन प्रशासनसँगको विवादमा स्थानीयमाथि लगाइएको मुद्दा फिर्ता माग गर्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले चक्काजाम गरेका हुन्। स्थानीयले झुटा मुद्दा फिर्ता, घटनाका दोषीमाथि कारवाही र यसअघि भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। मुद्दा अनुसन्धान प्रक्रियामा रहेकाले तत्काल फिर्ता गर्न नसकिने प्रमुख जिल्लाधिकारी इन्द्रदेव यादवले बताएपछि आन्दोलन सुरु भएको हो। चक्काजामका कारण बीपी राजमार्गमा सयौं सवारी साधन रोकिएका छन्। सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकार बीच सहमति भएको छ। गैराती गृहमन्त्री सुदन गुरुङ मृतकको घर औरही 2 तुलसियाही पुगेर परिवारसँग सहमति गर्नु भएको हो।
1: नेपाल सरकार आयो, आगतमा आयो, भोट माग्न मात्र आउने होइन, सबैलाई दुःख पर्दाखेरि हामी आउनुपर्छ। पहिलाको सरकार यसो म तपाईँहरूको अगाडि झुक्न सक्छु, तपाईँले बोलायो मलाई यहाँ बस्न सक्छु, तर मलाई कसैले बोलाएर मलाई झुक्नु लागेर म झुक्न सक्दिनँ। म आफ्नो जनताको अगाडि म झुक्न सक्छु होइन, तपाईँले भन्छ मलाई हामीसँगै बस्छ भने म सक्छु, तर मलाई कसै ओडाएर कुनै पार्टीको मान्छेले मलाई चाहिँ झुक मेरो अगाडि भने म झुक्न सक्दैन।
0: सिराहाको लहानमा जारी कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले लहान क्षेत्रको कर्फ्यू हटाए पनि गोलबजारमा भने कर्फ्यू यथावत राखेको छ। गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही 2 15 वर्षे गणेश यादवको प्रहरीको गोली लागेर मृत्यु भएपछि कर्फ्यू जारी गरिएको थियो। सुनसरीमा कर्फ्यू हटाएर निषेधाज्ञा लागू भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहान 5:30 बजेदेखि 5:30 बजेसम्मका लागि कर्फ्यू हटाउँदै निषेधाज्ञा जारी गरेको हो। प्रशासनले शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको जनाएको छ। निषेधाज्ञा लागू भएको क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न रोक लगाइएको छ। प्रशासनले आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। पर्वतारोही निर्मल पूर्जाको खोजी जारी रहे पनि थप जानकारी आउन सकेको छैन। पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिम पहिरोमा परेर पूर्जासहित 10 पर्वतारोही बेपत्ता भएका छन्। 4 शव फेला परेको पुष्टि भएको छ। थप उद्धारका लागि पाकिस्तानी सेनाका हेलिकप्टर सहित खोजी टोली परिचालन गरिएको छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले खोजी तथा उद्धार प्रयास जारी रहेको तर हिजोदेखि घटनाबारे नयाँ जानकारी प्राप्त नभएको बताउनु भएको छ।
2: पछिल्लो ठ्याक्क पुष्ट जानकारी छैन, अवस्था चाहिँ अलि त्यति प्रोमिसिङ सकारात्मक छैन भन्ने सुनेको छु मैले।
3: यहाँले
2: पुष्ट जानकारी आएको छैन, अब त्यो अपुष्ट कुरालाई कोर्ट नगरौँ
3: भनेको के आएको छ सर कुरा चाहिँ?
2: होइन, मैले भने नि पुष्ट भइसकेको जानकारी आएको छैन क्या अहिले।
3: ए भनेको के उहाँहरूको खोजी चाहिँ जारी नै हो अहिले?
2: खोजी त जारी हो।
3: हिजो सर अलिकति भनिदिनु न, हिजो 6 बजेसम्म चाहिँ निर्मल पूर्जाको मुभमेन्टको ट्र्याक गरे भनेर कुरा आइराखेको थियो, त्योभन्दा पछाडिको केही आएको छ कि छैन?
2: त्योभन्दा
3: थप केही पनि छैन।
0: कञ्चनपुरमा युवक हत्या गरी 17 वर्षदेखि फरार रहेका एकजना पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा 20 वर्ष 6 महिना कैद सजाय तोकिएका लालझाडी 4 35 वर्षीय राजेश राणालाई प्रहरीले पक्रेको हो। पद्मकन्या बहुमुखी क्याम्पसका स्नातक प्रथम वर्षका 1,364 विद्यार्थीको प्रवेश पत्र क्युआर कोड मार्फत सार्वजनिक भएको छ। क्याम्पसको सामाजिक सञ्जाल पेजमा राखिएको क्युआर कोड स्क्यान गर्दा विद्यार्थीका नाम, फोटो र शैक्षिक विवरण सहितका प्रवेश पत्र देखिएपछि विद्यार्थीले गोपनीयता भङ्ग भएको भन्दै आपत्ति जनाएका छन्। बीएका 517, बीएससीका 116 र बीबीएसका 761 विद्यार्थीको प्रवेश पत्र सार्वजनिक भएको हो। क्याम्पसले विद्यार्थीलाई प्रवेश पत्र प्रिन्ट गरी आधिकारिक स्ट्याम्प लगाउन आग्रह गरेको छ। क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले विद्यार्थीलाई सहज होस् भनेर राखिएको भए पनि गोपनीयताको विषय उठेकाले आगामी दिनमा सुधार गर्ने बताउनु भयो। विश्वविद्यालय कक्षा कार्यालयले पनि प्रवेश पत्र यसरी सार्वजनिक गर्न नहुने।
4: यो सीएफबीएस कोलकाता रेडियो हो।
0: यति नै, नमस्कार।

0: सुदूरपश्चिम प्रदेशको ठूलो दल नेकपा भित्र मुख्यमन्त्री चयनलाई लिएर आन्तरिक विवाद देखिएको छ। एमाले र नेकपा बीच भएको भागभण्डा अनुसार प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भए पनि मुख्यमन्त्रीका दावेदार खगराज भट्ट र मानबहादुर धामी पक्षबीच शक्ति संघर्ष देखिएको हो। धामी पक्षले भट्टलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गरे पनि आवश्यक समर्थन जुटाउन नसकेपछि रोकिएको छ। नेकपा उपनेता प्रकाश रावलले भने पार्टीभित्र कुनै समस्या नरहेको र केन्द्रको सहमति अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ललितपुर मालपोत कार्यालयका 3 नायब सुब्बासहित 5 जनालाई पक्रेको छ। नासुहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटुवाल पक्राउ परेका हुन्। अख्तियारका अनुसार जग्गाको बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट 3 लाख रूपियाँ र स्रोत नखुलेको 25,000 रूपियाँ बरामद भएको छ। महोत्तरीको बर्दिवासमा स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन्। बर्दिवास नगरपालिका 3 कालापानीमा वन प्रशासनसँगको विवादमा स्थानीयमाथि लगाइएको मुद्दा फिर्ता माग गर्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले चक्का जाम गरेका हुन्। स्थानीयले झुटा मुद्दा फिर्ता, घटनाका दोषीमाथि कार्यवाही र यसअघि भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। मुद्दा अनुसन्धान प्रक्रियामा रहेकाले तत्काल फिर्ता गर्न नसकिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएपछि आन्दोलन शुरू भएको हो। चक्का जामका कारण बीपी राजमार्गमा सयौं सवारी साधन रोकिएका छन्। सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकार बीच सहमति भएको छ। गैराती गृहमन्त्री सुदन गुरुङ मृतकको घर औरही 2 तुलसियाही पुगेर परिवारसँग सहमति गर्नु भएको हो।
1: नेपाल सरकार आयो, तपाईँको आगतमा आयो, भोट माग्न मात्र आउने होइन क्या, सबैलाई दुःख पर्दाखेरि हामी आउनुपर्छ। पहिलाको सरकार यसो होइन, म तपाईँहरूको अगाडि झुक्नु सक्छु, तपाईँले बोलायो मलाई यहाँ बस्नु सक्छु, तर मलाई कसै बोलाएर छैन, मलाई झुक्नु लागेर म झुक्नु सक्दिनँ, म आफ्नो जनताको अगाडि म झुक्नु सक्छु होइन। तपाईँले भन्छ मलाई हामीसँगै बस्छ भने म सक्छु, तर मलाई कसै बोलाएर छैन, कुनै पार्टीको मान्छेले मलाई चाहिँ झुक मेरो अगाडि भने म झुक्नु सक्दिनँ।
0: सिराहाको लाहानमा जारी कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले लाहान क्षेत्रको कर्फ्यू हटाए पनि गोलबजारमा भने कर्फ्यू यथावत राखेको छ। गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही 2 15 वर्षीय गणेश यादवको प्रहरीको गोली लागेर मृत्यु भएपछि कर्फ्यू जारी गरिएको थियो। सुनसरीमा कर्फ्यू हटाएर निषेधाज्ञा लागू भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहान 5:30 बजेदेखि 5:30 बजेसम्मका लागि कर्फ्यू हटाउँदै निषेधाज्ञा जारी गरेको हो। प्रशासनले शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको जनाएको छ। निषेधाज्ञा लागू भएको क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न रोक लगाइएको छ। प्रशासनले आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। पर्वतारोही निर्मल पूर्जाको खोजी जारी रहे पनि थप जानकारी आउन सकेको छैन। पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिम पहिरोमा परेर पूर्जासहित 10 पर्वतारोही बेपत्ता भएका छन्। 4 शव फेला परेको पुष्टि भएको छ। थप उद्धारका लागि पाकिस्तानी सेनाका हेलिकप्टर सहित खोजी टोली परिचालन गरिएको छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले खोजी तथा उद्धार प्रयास जारी रहेको तर हिजोदेखि घटनाबारे नयाँ जानकारी प्राप्त नभएको बताउनु भएको छ।
2: पछिल्लो ठ्याक्क पुष्ट जानकारी छैन, अवस्था चाहिँ अलि त्यति प्रोमिसिङ सकारात्मक छैन भन्ने सुनेको छु मैले।
3: यहाँले
2: पुष्ट जानकारी आएको छैन, अब त्यो अपुष्ट कुरालाई कोर्ट नगरौँ
3: भनेको के आएको छ सर कुरा चाहिँ?
2: होइन, मैले भने नि पुष्ट भइसकेको जानकारी आएको छैन क्या अहिले।
3: ए भनेको के उहाँहरूको खोजी चाहिँ जारी नै हो अहिले?
2: खोजी त जारी हो।
3: हिजो सर अलिकति भनिदिनु न, हिजो 6 बजेसम्म चाहिँ निर्मल पूर्जाको मुभमेन्टको ट्र्याक गरे भनेर कुरा आइरहेको थियो, त्योभन्दा पछाडिको केही आएको छ कि छैन? त्योभन्दा थप केही पनि छैन।
0: कञ्चनपुरमा युवक हत्या गरी 17 वर्षदेखि फरार रहेका एकजना पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा 20 वर्ष 6 महिना कैद सजाय तोकिएका लालझाडी 4 35 वर्षीय राजेश राणालाई प्रहरीले पक्रेको हो। पद्मकन्या बहुमुखी क्याम्पसका स्नातक प्रथम वर्षका 1,364 विद्यार्थीको प्रवेश पत्र क्युआर कोड मार्फत सार्वजनिक भएको छ। क्याम्पसको सामाजिक सञ्जाल पेजमा राखिएको क्युआर कोड स्क्यान गर्दा विद्यार्थीका नाम, फोटो र शैक्षिक विवरणसहितका प्रवेश पत्र देखिएपछि विद्यार्थीले गोपनीयता भङ्ग भएको भन्दै आपत्ति जनाएका छन्। बीएका 517, बीएससीका 116 र बीबीएसका 761 विद्यार्थीको प्रवेश पत्र सार्वजनिक भएको हो। क्याम्पसले विद्यार्थीलाई प्रवेश पत्र प्रिन्ट गरी आधिकारिक स्ट्याम्प लगाउन आग्रह गरेको छ। क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले विद्यार्थीलाई सहज होस् भनेर राखिएको भए पनि गोपनीयताको विषय उठेकाले आगामी दिनमा सुधार गर्ने बताउनु भयो। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले पनि प्रवेश पत्र सार्वजनिक गर्न नहुने जनाएको छ।

0: नेपाल आयल निगमले बजारमा ग्यासको सहज आपूर्ति मिलाउन उद्योगीलाई आग्रह गरेको छ। 14.2 किलोको ग्यास सिलिण्डर बिक्री वितरण शुरू भएपछि बजारमा ग्यास अभाव भएको उपभोक्ताको गुनासो आएपछि निगमले ग्यास उद्योगीलाई आपूर्ति सहज बनाउन आग्रह गरेको हो। निगमले विक्रेतालाई घर आइसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको भन्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। ग्यास नपाएमा कार्यालय समयमा हटलाइन नम्बरमा सम्पर्क गर्न पनि निगमले जनाएको छ। फिफाले एन्फामाथि लगाएको निलम्बनको विषय लामो समय बितिसक्दा पनि समाधानको बाटोमा अघि बढ्न सकेको छैन। निलम्बनपछि नेपाली फुटबलको भविष्य, एन्फाको भूमिका र यस विषयमा देखिएको अन्यल अझै कायमै छ। फिफाको निर्णयपछि एन्फाभित्रको अवस्था किन यति लामो समयसम्म अनिश्चित बन्यो भनेर हामीले एन्फाका पूर्व अध्यक्ष गणेश थापासँग कुराकानी गरेका छौँ।
1: पर्याप्त रूपमा भएको छैन कि मैले पनि सुनेको छु, किनभने यत्रो जटिल विषय छ, जति चासो चिन्ता लिनु पर्थ्यो, जति स्टेक होल्डर्सलाई बोलाएर छलफल गर्नु पर्थ्यो, त्यो नभएको कि अथवा उहाँले चाहिँ एकदम ढुक्क भएर चाहिँ हामी गरिहाल्छौँ, किन कसलाई चाहिँ भन्नुपर्छ, हामी नै सबै चिज मिलाइरहेको छौँ, सार्वजनिक रूपमा कसैलाई भेट्ने गर्ने छलफल गर्नुपर्ने आवश्यकता उहाँले महसुस गरेको नगरेको थियो, समयले रिजल्ट दिइहाल्ला, अब अहिले हामीले आशा गरौँ भन्ने कुरा जस्तो चाहिँ नभएदेखि अलिक चिन्ता चासो चाहिँ राज्यबाट कम भयो कि जस्तो लाग्छ।
2: यो गाँठो पुकाउनलाई पहिला के हुन्छ?
1: अब यो गाँठो पुकाउनलाई कस्तो छ भने यस्तो गाँठो बनाइदियो यो अहिले क्यान्सर नेतृत्वले, यो चाहिँ के भने एकदम सुनिश्चित तरिकाले उहाँहरूले आफ्नो स्वार्थको लागि त्यो गाँठो बनाइदियो। अहिले जे गरे पनि हामी नै आउनुपर्छ, सरकार पनि झुक्नै पर्छ हामीसँग, अरू कुनै उपाय छैन भनेको र हामीहरूलाई फेरि पुनर्वाजी नगरिकन सुखै छैन सरकारलाई भनेर एउटा देशलाई नै चाहिँ फिफाको अगाडि चाहिँ एकदम नतमस्तक बनाएर झुकाएर गराएर गर्ने रणनीतिमा उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो गाँठो फुकाउनेको एउटा प्रमुख साझेदार त एन्फा हो, त्यो एन्फाबाट मैले देखेको छैन। अब राज्यले कुन रूपमा लान्छ त्यो आफ्नो ठाउँमा छ। अब यसमा कस्तो चाहिँ छ भने अब अन्य एउटा चाहिँ के भन्नु साँच्चीकै सरकारले हस्तक्षेप गरेको अवस्था भएको भए, सरकारले हस्तक्षेप गरेको अवस्था भएदेखि चाहिँ उनीहरूलाई नै पुनर्वाली गर्नुपर्छ र चुनाव चाहिँ जहाँबाट चाहिँ रोकिएको हो त्यहीँबाट सुरु नगर्नेसम्म यो प्रतिबन्ध कन्टिन्यू हुन्छ नर्मल अवस्था। तर यहाँ राज्यले चाहिँ के भनेदेखि नगरिकन उनीहरूले आफैले कृत्रिम हस्तक्षेप गरे भनेर प्रोपोगन्डा गराएर फिफालाई नै के भनेदेखि चाहिँ हस्तक्षेप गराएर उहाँ लागिरहेको हुनाले यो एकदमै जटिलता देखिरहेको छु कि मैले। अब राज्यले कुन किसिमको पहुँचले गर्छ भनेर तर उहाँले यति गाह्रो बनाइदिन्छ प्राप्त।
0: केही दिन यता अशान्त बनेको मधेश प्रदेशका जिल्लाहरूमा शान्ति व्यवस्था पुनर्बहाली गर्नका लागि राजधानी जनकपुरधाममा सद्भाव र्याली निकालिएको छ। जनकपुरबाट लक्ष्मण यादव।
3: दुईजनाको ज्यान जाने गरी सुनसरीको देवानगंजमा भएको घटनाको बछिटाले तनावग्रस्त बनेका जनकपुरधाममा शान्ति व्यवस्था पुनर्बहाल गर्न सरकार बलहरू सक्रिय भएका छन्। मधेस प्रदेशको राजधानी समेत रहेको धार्मिक नगरी जनकपुरधाममा सामाजिक सद्भाव, आपसी भाइचारा कायम गर्नका लागि आज बिहान सबै पक्षको सहभागितामा सद्भाव र्याली गरिएको छ। रेलवे स्टेशनबाट शुरू भएको सद्भाव रेलीले भानु चोक, शिव चोक, जनक चोक, राम चोक लगायत जनकपुर धामको मुख्य बजारको परिक्रमा गरेको छ। जनकपुर धाममा स्थिति सामान्य पार्नका लागि स्थानीय प्रशासनको सक्रियतामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले हिन्दू मुस्लिम सहित समाजका अगुवा, राजनीतिक दल, नागरिक समाज लगायतको सहभागितामा सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो। र्यालीले जनकपुर धाम सहित जिल्लामा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विश्वास व्यक्त गर्नुभयो।
4: आजको यो शान्ति सद्भाव र्यालीले निश्चय पनि धनुषा जिल्ला जनकपुर क्षेत्रमा चाहिँ शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने भाइचारा एकता र धार्मिक सहिष्णुतालाई हाम्रो जुन विगतको छ त्यसमा चाहिँ हामी फर्किसकेको सन्देश पनि दिन्छ।
3: गएको बिहिबारदेखि जनकपुर धाम सहित मधेसका सिरहा, सप्तरी र पर्सा जिल्ला अशान्त बनेको छ। परिस्थिति नियन्त्रण बाहिर हुन लाग्दा स्थानीय प्रशासनले गएको बिहिबार दिउँसोदेखि जनकपुर धाम उपमहानगरपालिका र आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। जनकपुर धाम र देशकै लागि शान्ति अपरिहार्य रहेकाले सबै समुदाय मिलिजुली बस्नुपर्ने मुस्लिम अगुवा असगर अलीले बताउनुभयो।
5: शान्ति अपरिहार्य और शान्ति के लेल ई सद्भाव रैलीके बात भेलै है। सब पक्ष सबसे हमर विनम्र अनुरोध है कि सब कोई मिलजुल के जनकपुर के साथ साथ देश के साथ रहू और सब समाज के लिए तहिना रहू।
6: यो खबर यति नै।

0: सामाजिक सद्भाव खलबलाएको अभियोगमा वर्षबाट चारजना पक्राउ परेका छन्। वर्षका डिएसपी राजु कार्कीका अनुसार उनीहरूलाई वीरगंज 11 रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगर क्षेत्रमा टायर पारेर सामाजिक सद्भाव पिथोल्ने प्रयास गरेका थिए। प्रहरले साम्प्रदायिक सद्भाव बिग्राने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारवाही हुने चेतावनी पनि दिएको छ। कार्यालयले बालबालिकालाई हडताल, बन्द, धरना वा जुलुसमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ। सद्भाव बिगार्न खोजेको आरोपमा देशभरबाट प्रहरले 65 जनालाई पक्राउ गरेको छ। केही दिन यता अशान्त बनेको मधेस प्रदेशका जिल्लाहरूमा शान्ति व्यवस्था पुनर्बहाल गर्न जनकपुरधाममा सद्भाव र्याली निकालिएको छ। जनकपुरबाट लक्ष्मण यादव।
1: मधेस प्रदेशको राजधानी समेत रहेको धार्मिक नगरी जनकपुरधाममा सामाजिक सद्भाव, आपसी भाइचारा कायम गर्नका लागि आज बिहान सबै पक्षको सहभागितामा सद्भाव र्याली गरिएको छ। रेलवे स्टेशनबाट सुरु भएको सद्भाव रेलीले भानु चोक, शिव चोक, जनक चोक, राम चोक लगायत जनकपुर धामको मुख्य बजारको परिक्रमा गरेको छ। रेलीले जनकपुर धाम सहित जिल्लामा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विश्वास व्यक्त गर्नुभयो।
2: आजको यो शान्ति सद्भाव रेलीले निश्चय पनि धनुषा जिल्ला जनकपुर क्षेत्रमा चाहिँ शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने भाइचारा एकता र धार्मिक संस्कृतिलाई हाम्रो जुन विगतको छ त्यसमा चाहिँ हामी फर्किसकेको सन्देश पनि दिन्छ।
1: जनकपुर धाम र देशकै लागि शान्ति अपरिहार्य रहेकाले सबै समुदाय मिलिजुली बस्नुपर्ने मुस्लिम अगुवा असगर अलीले बताउनुभयो।
3: शान्ति अपरिहार्य और शान्ति के लेल ई सद्भाव रैलीके बात भेलै। सब पक्ष सबसे हमर विनम्र अनुरोध है कि सब कोई मिलजुल के जनकपुर के साथ साथ देश के साथ रखु।
1: जनकपुर धाममा गएको बिहिबार दिउँसो विभिन्न स्थानमा भएको विरोध प्रदर्शनको क्रममा 2 जना गम्भीर घाइते भएको थियो। जनकपुर बजार पूर्ण रूपमा बन्द छ भने शैक्षिक प्रतिष्ठान, रेल सेवा समेत लगातार तेस्रो दिन प्रभावित बनेको छ। समाजमा सद्भाव बिथोल्ने कार्य रोक्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको पूर्व मन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य मातृका प्रसाद यादवले बताउनुभयो।
4: अहिले जुन घटनाहरू घटिरहेको छ त्यो समाजमा सद्भाव बिथोल्ने कुराहरू भइरहेको छ, जताबाट होस् तर सद्भाव कायम हुनुपर्छ।
1: स्थानीय प्रशासनले धनुषामा आज बिहान 10 बजेदेखि कर्फ्यू आदेश फिर्ता लिएर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।
0: आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइरहेछ। मन्त्री परिषदको 2081 साल असार 3 साताको बैठकले गरेको निर्णय अनुसार 2082 सालदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालिएको हो। 2023लाई संयुक्त राष्ट्रसङ्घले कोदो जन्ने बाली वर्षको रूपमा मनाएको थियो। कोदो बालीका लागि धेरै मेहनत गर्नु नपर्ने र स्वास्थ्यका लागि पनि उपयोगी हुने भएकाले प्रवर्धनमा जोड दिँदै आइएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले कुपोषणको बाट बच्नका लागि कोदो जन्ने बालीको उत्पादन प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको छ। दोस्रो कोदो दिवसका अवसरमा कृषि विभागले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको प्रवक्ता राजेन्द्र कोरालाले जानकारी दिनुभएको छ। सिन्धुपाल्चोक देशमै धेरै कोदो उत्पादन हुने जिल्ला मध्येमा पर्दछ। बलिउड अभिनेत्री शिल्पा शेट्टीले काठमाडौँमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। काठमाडौँको एक कार्यक्रमका लागि आएका शिल्पाले पशुपतिनाथ पुगी दर्शन गर्नुभएको आयोजक संस्थाले जनाएको छ। भारतको इभेन्ट व्यवस्थापक महासङ्घ ईएमएफ ग्लोबलले आफ्नो 13 ग्लोबल कन्भेन्सन एन्ड अवार्ड नेपालमा आयोजना गरेको छ। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घर दैलोमा गाडीको लाइसेन्स ढुवानी सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम र जुम्लाले वितरण गर्ने लाइसेन्स ढुवानी सुरु भएको हो। केन्द्र सरकारको निर्णयअनुसार हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिनुभएको छ। लाइसेन्स ढुवानी बापत सेवाग्राहीले 40 रुपियाँ हुलाक शुल्क तिर्नुपर्नेछ। यसअघि हुलाक सेवाले नागरिकको राहदानी, दूरसञ्चार संस्थाका सिम कार्ड र अन्य सामग्री नागरिकको घर घरमा पुर्याउँदै आएको छ। जियानी इन्फान्टिनोको फिफा अध्यक्ष पद दबावमा परेको छ। विश्वकप लगायत प्रतियोगितामा निजी क्षेत्रको हिस्सेदारी स्वीकार्ने प्रस्ताव फिर्ता लिनु परेपछि उहाँको पद दबावमा परेको हो। उहाँको प्रस्तावलाई विश्वका प्रमुख सङ्गठनहरूले अस्वीकार गर्दै आपत्ति जनाएका थिए। युईएफएका उपाध्यक्ष लरा म्याकलस्टरले इन्फान्टिनोको प्रस्ताव पहिलो दृष्टिमै समस्यामा परेको देख्नुभएको थियो।
5: I think about the fans, I think about the clubs and the leagues, whereas of course if you have private equity, their first responsibility is to the shareholders, and then you're driven by a profit motive first and foremost, and what that does is make you make bad decisions.
0: Rusko ballistic shepherd atakama parera Ukraine ko team ma kapitan sarjanako mrityu bhayeko cha. अहिलेसम्मको खबर यो PFBS गोर्खा रेडियो हो।

0: शान्ति सद्भाव र न्यायका लागि काठमाडौँमा नागरिक सभा गरिएको छ। वृहत नागरिक आन्दोलनले शान्ति बाटिकामा दिउँसो 2 बजे सभा आयोजना गरेको हो। यहीबीच अभिनेता राजेश हमालले नेपालीहरूमा विविधता छ भन्ने कुरा सबैले स्वीकार गर्नु अहिलेको आवश्यकता हो भन्नुभएको छ। सार्वजनिक वक्तव्य दिएर अभिनेता हमालले भविष्यको पुस्ताका लागि पनि अहिलेको व्यवहार सुधार्नुपर्ने बताउनु भएको छ।
1: नेपाल फरक फरक क्षेत्रमा बस्ने फरक फरक विश्वास बोकेका नेपालीहरूको साझा भविष्यमा विश्वास गर्ने संकल्प हो। यदि हामीले यो विश्वासलाई कमजोर बनायौँ भने हामी सम्पूर्ण नेपाली कमजोर हुन्छौँ, नेपाल कमजोर हुन्छ। हाम्रो जिम्मेवारी खालि शान्ति कायम गर्ने मात्र पनि होइन, भोलिका पुस्ताले एक आपसमा कस्तो व्यवहार गर्छन्, एक आपसमा कस्तो दृष्टिकोण राख्छन् भन्ने कुरा पनि आज तपाईँ र हाम्रो व्यवहारले तय गर्छ। हामी आउँदा पुस्तालाई विश्वासको वातावरण छोड्न चाहन्छौँ या घृणाको, यो तपाईँ हाम्रो हातमा छ।
0: सुनसरीमा कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले आज बिहान 5:30 बजेदेखि साँझ 5 बजेसम्मका लागि कर्फ्यू हटाउँदै निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा लागू भएको क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन, जुलुस प्रदर्शन, सभा बैठक तथा धरना गर्न रोक लगाइएको छ। प्रशासनले आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सिराको लहानमा जारी कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले लहान क्षेत्रको कर्फ्यू हटाए पनि गोल बजारमा भने कर्फ्यू यथावत राखेको छ। सप्तरीमा अत्यावश्यक सामग्री खरिदका लागि आज बिहान 2 घन्टा कर्फ्यू खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहान 7 बजेदेखि 9 बजेसम्म दुध, तरकारी, फलफुल र खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरिद गर्न अनुमति दिएको हो। सप्तरीको बोधे, वर्षायन र राजविराजमा गएको बुधबारदेखि कर्फ्यू जारी छ। ब्रोडपिकमा हराइरहेका नेपाली समेत 7 आरोहीको आज पनि खोजी जारी राखिएको छ। 3 जनाको शव भेटिएको छ। बिहिबार गएको हिम पहिरोपछि हराइरहेका मध्ये निर्मल पूर्जाको अवस्था अहिलेसम्म पनि पत्ता लाग्न नसकेको स्थानीय अधिकारीहरूलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। नेपाली आरोही पूर्वबहादुर गुरुङ, ओमान र अमेरिकाका 1-1 आरोहीको शव भेटिएको छ। खराब मौसमका कारण हिजो उद्धार तथा खोजी कार्य बिचैमा रोक्नु परेको थियो। खोजी तथा उद्धार गर्ने टोलीले गएको रात हिमालको आधार शिविरमा बिताएको छ। उनीहरूले ड्रोनबाट खोज्दा थप केही शव फेला परेको बताएका छन्। 8,051 मिटर अग्लो हिमालमा भएको दुर्घटनापछि पाकिस्तानी सेनाले उचाइमा खोजी गर्न सक्ने उद्धारकर्मीसँग काम गरिरहेको छ। पाकिस्तान अल्पाइन क्लबका नैला कियानीले आरोहण गरेर फर्किने गरेका आरोहीलाई हिमपहिरोले 100 मिटर तल पुर्याएको देखिएको बताउनु भएको छ। नेपाल ऑयल निगमले बजारमा ग्यासको सहज आपूर्ति मिलाउन उद्योगीलाई आग्रह गरेको छ।
2: 14.2 किलोको ग्यास सिलिन्डर बिक्री वितरण शुरू भएपछि बजारमा ग्यास अभाव भएको उपभोक्ताको गुनासो आएपछि निगमले ग्यास उद्योगीलाई आपूर्ति सहज बनाउन आग्रह गरेको हो। निगमले विक्रेतालाई घर आइसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको भन्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। ग्यास नपाएमा कार्यालय समयमा हटलाइन नम्बरमा सम्पर्क गर्न पनि निगमले जनाएको छ।
0: परराष्ट्र मन्त्रालयले कुवेतमा निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागि जनाएको छ। उत्तरी कुवेतमा बिहिबार भएको आक्रमणमा निधन भएका तेह्रथुमका सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेज मार्फत नेपाल ल्याउन लागि हो। घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। कुवेतको नेपाली राष्ट्रदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको जनाएको छ। स्पेनको सेउट क्षेत्रमा प्रवेश गरेका 60,000 मानिसमध्ये अधिकांश मोरक्को नै फर्किएको खबर छ। स्थल र समुद्री मार्ग हुँदै आउन खोज्दा कम्तीमा 61 जनाको मृत्यु भएको छ। सो जानकारी अधिकारीहरूले दिएका हुन्। स्थानीय कार्मेनले प्रहरीको व्यवहारबारे टिप्पणी गर्नुभएको छ।
3: They were in the streets, but they weren't doing nothing. So that's for starters feels really scary. They are not fighting this. They are just letting these people getting in. Morocco is telling us they can conquer us whenever they want. I think, and with a heavy heart that I say this, this is the beginning of the end.
0: Black to Greater Manchester, ma. नया मेयरमा लेबर पार्टीका उम्मेदवार विजयी भएका छन्। नमस्कार।

0: पाकिस्तानको ब्रोडपी हिमाल आरोहणमा निधन भएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट भइरहेका छन्। हराएका 10 जनामध्ये सबैको निधन भएको अपुष्ट खबर आइरहेका बेला हालै पाकिस्तानको नाङ्गा पर्वत आरोहणपछि फर्किएका दावा अङ्जु शेर्पा
1: यो नहुनु पर्थ्यो, भइहाल्यो। उहाँहरूको अन्तर आत्मालाई शान्ति पाओस् र म 3 चोटि पहिल्यै चारिसकेको थिएँ द ब्रोडपी, त्यसले गर्दा के चाहिँ त्यहाँको सिचुएसनहरू मलाई राम्ररी थाहा छ। KM2 भन्दा मुनि चाहिँ एकदमै रफल हुने ढुङ्गा लोड्ने हो न, र ढुङ्गा लोडेर मान्छे एकदमै एक्सिडेन्ट हुन्छ, र KM2 भन्दा माथि चाहिँ न हिउँ धेरै पर्ने, अनि हिउँको एडभान्स आउने एकदमै हाई छ त्यहाँ, जहिले पनि आउने गरेको छ, र ब्रक पिकमा जहिले पनि मान्छेले दुर्घटना भइरहन्छ, एक्सिडेन्ट भइरहन्छ। यस्तै भयो, अब के गर्ने, नेपालको क्लाइम्बर्सहरू 6 जना एकदमै हाई लेभलका व्यक्तिहरू हुनुहुन्थ्यो।
0: अल्पाइन क्लब अफ पाकिस्तानले ब्रोड पिकमा हराइरहेका आरोहीको उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरेको बताएको छ। पाकिस्तान टिभीसँग क्लबका अध्यक्ष तथा पाकिस्तानी सेनाका पूर्व मेजर जनरल इरफान अर्सद:
2: फर्स्ट अफ अल, वेन एभर देयर इज अ रेस्क्यु अपरेसन एनीवेयर इन द माउन्टेन्स, द फर्स्ट रेस्पोन्डर इज अलवेज द पीपल इन द नियर एरिया, बट सच काइन्ड अफ अपरेसन्स अलवेज हेभ टु स्टार्ट विथ द अभाइलेबिलिटी अफ हेलिकप्टर्स, and there are limited resources for that kind of operation and only army can provide, and army has always been on the forefront, and we had 2 helicopters with the rescuers and additional equipment dispatched from Skardu, and there are certain other people who were there already at the Broad Peak base camp, they have been used, right. Their efforts have been used and they are already acclimatized there.
0: कङ्ग्रेसका असन्तुष्ट नेताहरूले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोरलाको नेतृत्वमा राष्ट्रिय भेला गर्ने भएका छन्। चुनदेवी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी कोरलाले मुलुकको विद्यमान राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न भेला आवश्यक भएको उल्लेख गर्नुभएको छ।
3: पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समाचार र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशलाई सम्बोधन गर्न र यो राष्ट्र भेला आयोजन गर्न हामी बाध्य भएका छौँ।
0: कोइरालाले विशेष महाधिवेशन गर्ने निर्णयपछि विभाजनको रेखा बनेको दावी गर्नुभएको छ।
3: अप्रत्याशित रूपमा केही साथीहरू विशेष महाधिवेशनको अभियानमा लाग्नुभयो, परिणाम पार्टीभित्र गम्भीर मतभेद सुरु भयो, विवाद आयोग र अदालतसम्म पुग्ने कि पहिलो स्थानमा रहेको हाम्रो नेपाली कङ्ग्रेसले निर्वाचनमा लज्जास्पद हार बेर्नु पर्यो।
0: विगतमा हिन्दू राष्ट्रको वकालत गर्दै आएका कोरलाले तराई मधेसमा देखिएको विभाजन रोक्नु भने आफूहरू अघि सर्नुपर्ने अवस्था आएको बताउनु भएको छ।
3: मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल गरी देखिएको हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्य दिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकमा 551 सदस्य आयोग समिति गठन गरी यही श्रावण 29 देखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेलाको आयोजन गरिएको छ।
0: बलिउड अभिनेत्री शिल्पा शेट्टीले काठमाडौँमा पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ। काठमाडौँको एक कार्यक्रमका लागि आएका शिल्पाले पशुपतिनाथ पुगी दर्शन गर्नुभएको छ। साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले आज बिहान 2100 दरका 9 रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशील कुमार गौतमले जानकारी दिनुभएको छ। साउन महिना भगवान शिवको महिना भएकाले विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने गर्छन्। भारतको इभेन्ट व्यवस्थापक महासंघ EMF ग्लोबलले आफ्नो 13 ग्लोबल कन्भेन्सन एन्ड अवार्ड नेपालमा आयोजना गरेको छ। सोही कार्यक्रमका लागि उहाँ आउनुभएको छ। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। मन्त्री परिषदको 2081 साल असार 3rd सताको बैठकले गरेको निर्णयअनुसार 2082 सालदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालिएको हो। सन् 2023 संयुक्त राष्ट्रसङ्घले कोदोजन्य पाक वर्षको रूपमा मनाएको थियो।
4: नमस्कार, म महेन्द्र। यो पीएफबीएस गोर्खा रेडियो हो।

मानिस त दुई दिनको पाहुना मात्र हो, जन्मिन्छ मर्छ, तर सच्चा प्रेमी कहिल्यै मर्दैन, अमर प्रेमका कारण।

0: ब्रोड पिक हिमाल आरोहणका क्रममा 6 नेपाली सहित सबै 10 जना आरोहीको निधन भएको छ। आरोहण दलको नेतृत्व गरेका निर्मल पूर्जा समेत सबैको मृत्यु भएको उहाँ सम्बद्ध एलिट एक्सपेडिसनले जनाएको छ। आरोहण गरेर फर्किने क्रममा हिम पहिरोमा परेर हराइरहेका उनीहरूको हिजो र आज खोजी गरिएको थियो। बेलायती सेनाको स्पेसल बोट सर्भिसका सदस्य समेत भइसकेका पूर्जाको नेतृत्वमा एक्सपेडिसनका साथै निम्सताई फाउन्डेसन, स्काई डाइभ निम्सताई र निम्सताई स्टोर सञ्चालनमा छन्। पूर्जा आबद्ध एक्सपेडिसनले खोजी र उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पिक हिमाल आरोहणमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। फेसबुकमा प्रधानमन्त्री शाहले विश्व कीर्तिमानधारी निर्मल पूर्जा सहित 6 जना नेपाली तथा 4 विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको बताउनु भएको छ। निर्मल पूर्जा लगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै सकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उहाँको भनाइ छ। शाहले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छकहरूप्रति हार्दिक समवेदना भन्नुभएको छ। कंग्रेस सभापति गगन थापाले पूर्जाको योगदानले आगामी पुस्तालाई पनि प्रोत्साहन मिल्ने बताउनु भएको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने 8,000 मिटर माथिको हिमाल आरोहणका क्रममा पूर्जाका साथै पूर्वबहादुर गुरुङ युक्त, निमा शेर्पा, किली पेम्बा शेर्पा किली, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पाको निधन भएको छ। अन्य 4 आरोही पाकिस्तान, चीन, अमेरिका र ओमानका हुन्। विश्व कीर्तिमानधारी आरोही निर्मल पूर्जा एमबीको निधनमा सैनिक क्षेत्रबाट शोक प्रकट गरिएका छन्। बेलायती सेना अन्तर्गत रोयल नेभी र रोयल मरिन्स च्यारिटीले पूर्जाको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्जाको हिमाल आरोहण उपलब्धिले विश्वका 10,00,000लाई उत्साह प्रदान गरेको च्यारिटीले बताएको छ। च्यारिटीले पूर्जाको लगनशीलताले हिमाल आरोहण जीवन पर्यन्त सेवा जस्ता पापभन्दा धेरै माथि रहेको योगदान दिने उल्लेख गरेको छ। सिराहाको गोल बजारमा जारी गरिएको कर्फ्यू आदेश आज 2 घण्टाका लागि खुकुलो बनाइएको छ। सुरक्षा अवस्थाको विश्लेषण तथा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री व्यवस्थापन गर्न दिउँसो 3 बजेदेखि साँझ 5 बजेसम्म कर्फ्यू खोलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गोल बजार क्षेत्र भई सञ्चालन हुने लामो दूरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई अनुरोध गरिएको छ। यसैबीच कर्फ्यू खुकुलो पारिएको समयमा पनि सुरक्षा संवेदनशीलतातर्फ ध्यान दिँदै 5 जनाभन्दा बढीको समूहमा भेला वा जम्मा नहुन प्रशासनले सर्वसाधारणलाई सूचित गरेको छ। केही दिन यता अशान्त बनेको मध्य प्रदेशका जिल्लाहरूमा शान्ति व्यवस्था पुनर्बहाल गर्नका लागि जनकपुर धाममा सद्भाव र्याली निकालिएको छ। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
1: मध्य प्रदेशको राजधानी समेत रहेको धार्मिक नगरी जनकपुर धाममा सामाजिक सद्भाव, आपसी भाइचारा कायम गर्नका लागि आज बिहान सबै पक्षको सहभागितामा सद्भाव र्याली गरिएको छ। रेलवे स्टेशनबाट सुरु भएको सद्भाव रेलीले भानुचोक, शिवचोक, जनकचोक, रामचोक लगायत जनकपुर धामको मुख्य बजारको परिक्रमा गरेको छ। रेलीले जनकपुर धाम सहित जिल्लामा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विश्वास व्यक्त गर्नुभयो।
2: आजको यो शान्ति सद्भाव रेलीले निश्चय पनि धनुषा जिल्ला जनकपुर क्षेत्रमा चाहिँ शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने, भाइचारा एकता र धार्मिक सहिष्णुतालाई हाम्रो जुन विगतको छ त्यसमा चाहिँ हामी फर्किसकेको सन्देश पनि दिन्छ।
1: जनकपुर धाम र देशकै लागि शान्ति अपरिहार्य रहेकाले सबै समुदाय मिलिजुली बस्नु पर्ने मुस्लिम अगुवा असगर अलीले बताउनु भयो।
3: शान्ति अपरिहार्य और शान्ति के लिए ली सद्भाव रैली के बात मिले है। सब पक्ष सब से हमारे विनम्र अनुरोध है कि सब कोई मिलजुल के जनकपुर के साथ साथ देश के साथ रखो।
1: जनकपुर धाम में गएको बिहीबार दिउँसो विभिन्न स्थान में भएको विरोध प्रदर्शन को क्रम में 2 जना गंभीर घाइते भएको थियो। जनकपुर बजार पूर्ण रूप में बंद छ भने शैक्षिक प्रतिष्ठान, रेल सेवा समेत लगातार 3rd दिन प्रभावित बनेको छ। समाज में सद्भाव बिथोल्ने कार्य रोक्न का लागि सबै पक्ष को सहयोग आवश्यक रहेको पूर्व मंत्री समेत रहनु भएका प्रतिनिधि सभा सदस्य मातृका प्रसाद यादवले बताउनु भयो।
4: अहिले जुन घटनाहरू घटिरहेको छ त्यो समाजमा सद्भाव बिथोल्ने कुराहरू भइरहेको छ, जताबाट होस् तर सद्भाव कायम हुनुपर्छ।
1: स्थानीय प्रशासनले धनुषामा आज बिहान 10 बजेदेखि कर्फ्यू आदेश फिर्ता लिएर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।
0: सामाजिक सद्भाव खलबलाएको अभियोगमा पर्साबाट 4 जना पक्राउ परेका छन्। पर्साका डिएसपी राजु कार्कीका अनुसार उनीहरूलाई वीरगंज 11 रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका भनिएको छ। प्रहरले साम्प्रदायिक सद्भाव बिग्राने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारवाही हुने चेतावनी पनि दिएको छ। कार्यालयले बालबालिकालाई हडताल, बन्द, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाको पूर्ण पालना गर्ने पनि अनुरोध गरेको छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: यो BFBS
0: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
3: लाइन भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
4: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।

0: तराई मधेसमा देखिएको तनाव सामान्य बनाउन गृहमन्त्री सुदन गुरुङ सक्रिय देखिनु भएको छ। मधेस प्रदेशको राजधानी जनकपुर पुगेका मन्त्री गुरुङले हिन्दू सम्राट सेना लगायत धार्मिक संगठनका प्रतिनिधिसँग वार्ता गर्नुभएको छ। वार्ताका विषयमा मन्त्री गुरुङले संचारकर्मीसँग बोल्नु भएको छ। शान्ति सद्भाव र न्यायका लागि काठमाडौँमा नागरिक सभा गरिएको छ। वृहत नागरिक आन्दोलनले शान्ति पाटिकामा सभा आयोजना गरेको हो। यहीबीच अभिनेता राजेश समालले नेपालीहरूमा विविधता छ भन्ने कुरा सबैले स्वीकार गर्नु अहिलेको आवश्यकता हो भन्नुभएको छ। सार्वजनिक वक्तव्य दिएर अभिनेता हमालले भविष्यको पुस्ताका लागि पनि अहिलेको व्यवहार सुधार्नुपर्ने बताउनु भएको छ।
1: नेपाल फरक फरक क्षेत्रमा बस्ने फरक फरक विश्वास बोकेका नेपालीहरूको साझा भविष्यमा विश्वास गर्ने संकल्प हो। यदि हामीले यो विश्वासलाई कमजोर बनायौँ भने हामी सम्पूर्ण नेपाली कमजोर हुन्छौँ, नेपाल कमजोर हुन्छ। हाम्रो जिम्मेवारी खालि शान्ति कायम गर्ने मात्र पनि होइन, भोलिका पुस्ताले एक आपसमा कस्तो व्यवहार गर्छन्, एक आपसमा कस्तो दृष्टिकोण राख्छन् भन्ने कुरा पनि आज तपाईँ र हाम्रो व्यवहारले तय गर्छ। हामी आउँदा पुस्तालाई विश्वासको वातावरण छोड्न चाहन्छौँ या घृणाको, यो तपाईँ हाम्रो हातमा छ।
0: विश्व कीर्तिमान धरी आरोही निर्मल पूर्जा एमबीएको निधनमा सैनिक क्षेत्रबाट शोक प्रकट गरिएका छन्। बेलायती सेना अन्तर्गत रोयल नेभी र रोयल मरेन्ट्स च्यारिटीले पूर्जाको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्जाको हिमाल आरोहण उपलब्धिले विश्वका 10,00,000लाई उत्साह प्रदान गरेको च्यारिटीले बताएको छ। च्यारिटीले पूर्जाको लगनशीलताले हिमाल आरोहण, जीवन पर्यन्त सेवा जस्ता भावभन्दा धेरै माथि रहेको उल्लेख गरेको छ। रोयल नेभल एसोसिएसनले पनि उहाँको निधनमा शोक प्रकट गरेको छ। 10 जना आरोहीको टिमसँगै ब्रोड पिकमा निधन भएका निर्मल पूर्जा एमबीएले आरोहण क्षेत्रमा अवतारीलाई कीर्तिमान छाडेर जानुभएको छ। सैनिक सभा छाडेर आरोहणमा होमिएका पूर्जाले सन् 2019 8,000 मिटरभन्दा अग्ला विश्वका सबै 14 हिमाल 6 महिना 6 दिनमा आरोहण गरेर बनाएको रेकर्ड सबभन्दा बढी सम्झिने गरिन्छ। अधिकांश नेपालका हिमाल समेत विश्वभरका हिमाल आरोहणपछि अर्को रेकर्ड उहाँको निधन भएको पाकिस्तानकै हिमाल आरोहणका लागि सम्झिने गरिन्छ। त्यो आरोहण हो दोस्रो ठूलो हिमाल K2 जाडोयाममा गरिएको सफल आरोहण। नेपालकै आरोही समेत मिलेर उहाँको टिमले स्वकीर्तिमान बनाएको छ। तीव्र गति, जोखिम मोल्ने क्षमता, टोलीप्रतिको जिम्मेवारी र कठिन परिस्थितिमा पनि अघि बढ्ने पूर्जाको स्वभावले उहाँलाई स्मरण गर्ने अर्को कीर्तिमान सगरमाथा र लोत्से हिमाल आरोहणमा तीव्र गतिसँग सम्बन्धित छ। पूर्जाले 13:42:17 कृत्रिम अक्सिजन पनि ती हिमाल चढेर कीर्तिमान बनाउनु भएको छ। विश्वका 3 ठूला हिमाल सगरमाथा, K2 र कञ्चनजङ्घामा सबभन्दा छिटो चढ्ने तथा सर्वोच्च 5 हिमालमा तीव्र गतिमा आरोहण गरेको रेकर्ड पनि उहाँकै नाममा छ। वसन्त र कृष्णमयाममा सबभन्दा धेरै हिमाल चढेर बनेका रेकर्ड पनि उहाँकै नाममा छन्। बेलायती नागरिक समेत रहेका पूर्वाता रोही पूर्जाले आफ्नो जीवनको ठूलो हिस्सा बेलायतमा बिताउनु भएको छ। 18 वर्षको उमेरमा 2003 ब्रिटिस गोर्खामा भर्ती भएका पूर्जा 2009 रोयल मरिन्समा आबद्ध हुनुभएको थियो। परराष्ट्र मन्त्रालयले कुवेतमा निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागि जनाएको छ। उत्तरी कुवेतमा बिहिबार भएको आक्रमणमा निधन भएका 13 तम्का सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेज मार्फत नेपाल ल्याउन लागि हो। दुःखद घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। कुवेतको नेपाली राष्ट्रदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको जनाएको छ। रुसको पछिल्लो आक्रमणमा युक्रेनमा 9 जनाको मृत्यु भएको छ। राजधानी किएवमा भएको आक्रमणमा अरू 28 जना घाइते भएका छन्। किएवबाट बीबीसीका पल एडम्सको रिपोर्ट।
2: For the people of Kyiv, this was another long, difficult night. Drones and missiles fell on the city in waves, hitting several districts and starting huge fires. At first light, a thick band of smoke drifted over Kyiv. According to President Zelensky, the attack on the capital involved 27 ballistic missiles, only one of which was intercepted. He blamed this on Ukraine's acute lack of Patriot anti-missile interceptors, which he said only encouraged Russia to launch such attacks.
0: जियानी इन्फेन्टिनोको फिफा अध्यक्ष पद दबावमा परेको छ। विश्वकप लगायत प्रतियोगितामा निजी क्षेत्रको हिस्सेदारी स्वीकार्ने प्रस्ताव फिर्ता लिनु परेपछि पद दबावमा परेको हो। युएफएका उपाध्यक्ष लोरा म्याक्लस्टर।
3: I think about the fans, I think about the clubs and the leagues. Whereas, of course, if you have private equity, their first responsibility is to the shareholders.
4: BFBS, Gorkha Radio.

0: धार्मिक सहिष्णुताका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले अपिल गरेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अपिल जारी गरी उत्सवहरू मनाउँदा एकअर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गर्नुभएको छ। सुनसरी घटनापछि खुला सिमानामा हुन सक्ने घुसपैठ तथा अवाञ्छित गतिविधि रोक्न विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको अपिलमा उल्लेख छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता उठाउनु भएको छ। प्रदेश सरकारको बैठकमा उहाँले सामाजिक सञ्जाल मार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन निर्देशन दिनुभएको छ। बैठकमा सुरक्षा तथा प्रशासन अधिकारीहरूले आफ्ना जिल्लाको सुरक्षा अवस्था, सामाजिक सत्तासँग सम्बन्धित विषय र जोखिमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। साम्प्रदायिक तनावको केन्द्र बनेको तराई मधेसमा प्रदर्शनकारीसँग सरकार र दलहरूले आज चरण चरणका छलफल गरेका छन्। बहुपक्षीय छलफलमा लागेको बताउने सरकारले मुख्यत धार्मिक संगठनसँग सम्पर्क बढाएको छ। आज दिनभर भएका गतिविधिबारे मधेसको राजधानी जनकपुरधामबाट लक्ष्मण यादव।
1: झन्डै दुई घन्टा लामो जो वार्ता भयो, वार्ताको निष्कर्ष चाहिँ केही नआए पछाडि केही बेरको लागि ब्रेक गरियो र फेरि दोस्रो चरणको वार्ता भयो। आज नै आजकै कुरा गर्नुपर्दा दोस्रो चरणको वार्ता भयो। दोस्रो चरणको वार्ता पनि म यहाँलाई जानकारी गराउँ, धनुषाका प्रमुख जिल्ला अधिकारीसित मेरो सम्पर्क भयो र उहाँले के भन्दै हुनुहुन्थ्यो भने दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ र पुनः तेस्रो चरणको वार्ता चाहिँ आजै हुन्छ र जे पार्टी स्रोतको हिसाबले गृहमन्त्री सुदन गुरुङजी चाहिँ आज धनुषामै बस्नुहुन्छ। धनुषाका प्रहरी उपरीक्षक रूपेश खड्काको भनाइअनुसार चाहिँ उहाँ आजै फर्किन पनि सक्नुहुन्छ, तर जे हिन्दू सम्राट सेनासितको जे समस्या छ, जे चाहिँ वार्ता भइरहेको छ, त्यो वार्तालाई चाहिँ निष्कर्षमा पुर्याएरै मात्र चाहिँ फर्किनुहुन्छ भन्ने मलाई लागेको छ।
0: सम्राट सेनाले चाहिँ खास कुरा चाहिँ के कुरा गर्न खोजिरहेको छ अनि त्यसमा चाहिँ सरकारको तर्फबाट मन्त्री गुरुङले के भन्न खोज्दै हुनुहुन्छ?
1: हजुर, यसमा चाहिँ दुई तिनवटा चाहिँ विषय उठान गरेका छन् हिन्दू सम्राट सेनाका पदाधिकारी भन्नु या प्रतिनिधिहरूले। चाहिँ त्यसमा चाहिँ मूल कुरा के रहेको छ भने सुनसरी घटनामा चाहिँ दुईजनाको हिन्दूको चाहिँ ज्यान गएको छ भने सिराहामा पनि गणेश यादवको ज्यान गएको छ, उहाँ पनि हिन्दू नै हुनुहुन्थ्यो, हिन्दूहरूको ज्यान गयो तर ज्यान गइसके पछाडि पनि कसले गोली चलाएको छ अझै चाहिँ स्पष्ट हुन सकेको छैन। त्यो चाहिँ स्पष्ट चाहिँ राज्यले पारिदिनु पर्यो र जो चाहिँ दोषी छ दोषीलाई चाहिँ कानुनी कटघरामा उभ्याएर चाहिँ कानुनी चाहिँ प्रक्रिया चाहिँ अगाडि बढाउनु पर्ने भने मूल माग हो। अर्को माग के रहेछ भने पटक पटक चाहिँ यस प्रकारको साम्प्रदायिक हिंसा चाहिँ मधेसका जिल्लाहरूमा भइरहेको छ, तर पनि चाहिँ राज्यको तर्फबाट ठोस पहलकदमी हुन सकेको छैन। एक प्रकारको तत्काल सामसुम पारेर चाहिँ छाड्ने गरेको जुन एउटा प्रवृत्ति छ, त्यो प्रवृत्ति चाहिँ अन्त्य गरेर चाहिँ दीर्घकालीन समाधान हुनुपर्छ भनेर हिन्दू सम्राट सेनाको माग छ र मलाई लाग्छ राज्य पक्षबाट पहल भइरहेको छ। अहिले त तत्कालै यो वार्ता सफल हुन्छ र समाधान हुने अवस्था चाहिँ देख्दिन।
0: निषेधाज्ञा लगाइएको छ, निषेधाज्ञाको पालनाको अवस्था के छ र स्थानीय बासिन्दाहरूको मुड चाहिँ कस्तो देखिन्छ?
1: बिहिबार, शुक्रबार, शनिबार आज बिहानसम्म चाहिँ कर्फ्यू आदेश जारी गरिएको थियो र 11 बजे पछाडि चाहिँ धनुषा जिल्लाको सदरमुकाम जनकपुरधाममा चाहिँ निषेधाज्ञा जारी गरिएको छ। जनताको मुड छ त्यो चाहिँ आजित भइसकेको अवस्था छ, किनभने 3 दिनदेखि यो चाहिँ घर बाहिर निस्किन सकेको छैन, किनमेल गर्न सकेको छैन, उपभोग्य वस्तु छ त्यो चाहिँ खरिद गर्न चाहिँ अप्ठ्यारो भएको छ। यो निश्चित रूपमा चाहिँ आम जनताको लागि एउटा समस्याको पाठ हो। तर फेरि के छ भने अधिकांश जनताको अधिकांश आम नागरिकको के बुझाइ भने 6 दिन हामी घरमै बस्न तयार छौँ, तर यसको चाहिँ दीर्घकालीन समाधान चाहिँ राज्य पक्षबाट हुनुपर्छ भनेर यो आम बुझाइ छ। दिउँसो चाहिँ सिराहा जिल्लाको गोलबजारमा जुन अनिश्चितकालीन कर्फ्यू थियो त्यसमा पनि चाहिँ थोरै खुकुलो पारेर चाहिँ दिउँसो 2 घन्टाको लागि चाहिँ खुकुलो पारिएको थियो र गोलबजारको स्थिति पनि बिस्तारै सामान्य हुँदै गएको छ। यो जो स्थानीय प्रशासनले खास गरेर धनुषा जिल्लामा जे तदारुकता जे चाहिँ सक्रियता देखाउनु भएको छ त्यो निश्चित रूपमा चाहिँ यो सराहनीय हो र स्थितिलाई चाहिँ नियन्त्रणमा लिन चाहिँ एउटा प्रभावकारी कदम भनौँ न स्थानीय प्रशासनको हो। सरस्वती हेर्नुपर्दा चाहिँ जनकपुरधामको चाहिँ स्थिति चाहिँ सामान्य बन्दी गएको चाहिँ स्वीकार गर्न सकिन्छ र महसुस गर्न सकिन्छ।
0: ब्रोडपिक हिमाल आरोहणका क्रममा 6 जना नेपाली सहित सबै 10 जना आरोहीको निधन भएको छ। आरोहण दलको नेतृत्व गरेका निर्मल पूर्जा समेत सबैको मृत्यु भएको उहाँ सम्बद्ध एलिट एक्सपेडिसनले जनाएको छ। आरोहण गरेर फर्किने क्रममा हिमपहिरोमा परेर हराइरहेका उनीहरूको हिजो र आज खोजी गरिएको थियो। बेलायती सेनाको स्पेसल बोट सर्भिसका सदस्य समेत भइसकेका पूर्जाको नेतृत्वमा एक्सपेडिसनका साथै निम्स दाई फाउन्डेसन, स्काई डाइभ निम्स दाई र निम्स दाई स्टोर सञ्चालनमा छन्। पूर्जा आबद्ध एक्सपेडिसनले खोजी र उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोडपिक हिमाल आरोहणमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। फेसबुकमा प्रधानमन्त्री शाहले विश्व कीर्तिमानधारी निर्मल पूर्जासहित 6 नेपाली तथा 4 विदेशी आरोहीको दुःखद निधनले स्तब्ध बनाएको बताउनु भएको छ। निर्मल पूर्जा लगायत सम्पूर्ण दिवंगत आरोहीको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उहाँको भनाइ छ। शाहले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छकहरूप्रति हार्दिक समवेदना भन्नुभएको छ। कङ्ग्रेस सभापति गगन थापाले पूर्जाको योगदानले आगामी पुस्तालाई पनि प्रोत्साहन मिल्ने बताउनु भएको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने 8,000 मिटर माथिको हिमाल आरोहणका क्रममा पूर्जाका साथै पूर्वबहादुर गुरुङ युक्त, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पाको निधन भएको छ। अन्य 4 आरोही पाकिस्तान, चीन, ओमान र अमेरिकाका हुन्। पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणमा निधन भएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट भइरहेका छन्। हराएका 10 मध्ये सबैको निधन भएको खबर आइरहँदा हालै पाकिस्तानको नाङ्गा पर्वत आरोहणपछि फर्किएका आरोही दावा अङ्जु शेर्पा,
2: यो नहुनु पर्थ्यो, भइहाल्यो, उहाँहरूको अन्तर आत्मालाई शान्ति पाओस् र म 3 पहिले चारिसकेको थिएँ द ब्रोडपिक, त्यसले गर्दाखेरि त्यहाँको सिचुएसनहरू मलाई राम्रै थाहा छ। KM2 भन्दा मुनि चाहिँ एकदमै रफल हुने, ढुङ्गा लोड्ने भनौँ न, र ढुङ्गा लोडेर मान्छे एकदमै एक्सिडेन्ट हुन्छ, र KM2 भन्दा माथि चाहिँ नयाँ हिउँ धेरै पर्ने, हामीले हिउँको एम्बुलेन्स आउन एकदमै हाई छ, त्यहाँ जहिले पनि आउने गरेको छ, र ब्रकपिकमा जहिले पनि मान्छेले दुर्घटना भइरहन्छ, एक्सिडेन्ट भइरहन्छ। यस्तै भयो, अब के गर्ने, नेपाल क्लाइम्बर्सहरू 6 एकदमै हाई लेभलको व्यक्तिहरू हुनुहुन्थ्यो।
0: काङ्ग्रेसका असन्तुष्ट नेताहरूले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोरलाको नेतृत्वमा राष्ट्रिय भेला गर्ने भएका छन्। चुनदेवी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी कोरलाले मुलुकको विद्यमान राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न भेला आवश्यक भएको उल्लेख गर्नुभएको छ।
3: पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न र यो राष्ट्र भेला आयोजन गर्न हामी बाध्य भएका छौँ।
0: कोरलाले विशेष महाधिवेशन गर्ने निर्णयपछि विभाजनको रेखा बनेको दावी गर्नुभएको छ। विगतमा हिन्दू राष्ट्रको वकालत गर्दै आएका कोरलाले तराई मधेसमा देखिएका जस्ता विभाजन रोक्न पनि आफूहरू अघि सर्नुपर्ने अवस्था आएको बताउनु भएको छ।
3: मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल गरी देखिएको हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्य दिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकमा 551 सदस्य आयोग समिति गठन गरी यही श्रावण 29 31 गतेसम्म काठमाडौँमा राष्ट्र भेलाको आयोजन गरिएको छ।
0: अब खबर फटाफट।
4: विश्व स्तनपान सप्ताह सुरु, जीवनको दिगो सुरुवातका लागि स्तनपान नारा सहित प्रभावकारी स्तनपान अभ्यासमा जोड। भद्रपुर भन्सारको राजस्व लक्ष्य अधुरो, निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन। मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज बारे छलफल, अस्पताल स्तर उन्नति, बर्न वार्ड र स्वास्थ्य पूर्वाधार विस्तारका विषयमा मन्त्रीसँग संवाद। नेपाल चीन कूटनीतिक सम्बन्धको 71 वर्ष पूरा, दुवै देशले रणनीतिक साझेदारी र परम्परा

0: वर्षामा निषेधाज्ञा हटाइएको छ। सिडिओ बोला धालका अनुसार बिहिबार साँझ 5 बजेदेखि बिहान 6 बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो। उहाँले वीरगंजमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिनुभएको छ। सिराहाको गोलबजार घटनाका पीड़ित परिवार र सरकारबीच 8 बुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ। सहमतिसँगै सम्बद्ध पक्षले विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्। नेपाल प्रेस काउन्सिलले 15 मिडिया र 9 गैर मिडियालाई कारवाही गरिएको जनाएको छ। धर्म सम्प्रदायको सुसम्बन्धमा असर पार्ने खालका सामग्री फेसबुक तथा रिल मार्फत सम्प्रेषण गरेको भन्दै कारवाही गरिएको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुगमन अधिकृतले उल्लेख गरेअनुसार 15 मिडियाका 19 सामग्री हटाउन टेलिफोनबाट आग्रह गरिएकोमा 13 मिडियाले हटाएका छन्। 2 पत्र मार्फत निर्देशन दिइएको छ। दर्ता नभएका 9 फेसबुक पेजबाट 19 सामग्री हटाउन काउन्सिलले प्रहरी कहाँ पत्राचार गरेको छ। काउन्सिलले गैर मिडियालाई पनि टेलिफोनबाट आग्रह गरेकोमा 3 आफ्ना सामग्री हटाएका छन्। विश्व कीर्तिमानधारी आरोही निर्मल पूर्जा एमबीको निधनमा सैनिक क्षेत्रबाट शोक प्रकट गरिएका छन्। बेलायती सेना अन्तर्गत रोयल नेभी र रोयल मरिन्स च्यारिटीले पूर्जाको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्जाको हिमाल आरोहण उपलब्धिले विश्वका 10,00,000लाई उत्साह प्रदान गरेको च्यारिटीले बताएको छ। च्यारिटीले पूर्जाको लगनशीलताले हिमाल आरोहण जीवन पर्यन्त सेवा जस्ता भावभन्दा धेरै माथि रहेको उल्लेख गरेको छ। रोयल नेभल एसोसिएसनले पनि उहाँको निधनमा शोक प्रकट गरेको छ। मिस नेपाल 2026 उपाधि दीपमाला ढकालले जित्नुभएको छ। ललितपुरमा भएको ग्रान्ड फिनालेमा दीपमालाले मिस नेपालको उपाधि जित्नुभएको हो।
1: What makes me unique isn't the flawless story, the courage to embrace their flaws and turn dreams into the directions and lead with honesty and authenticity.
0: मिस नेपाल इन्टरनेसनल आर्या निशान्त घोषित हुँदा मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित हुनुभएको छ। यो प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो। दीपमाला तेक्वान्डो ब्ल्याक बेल्ट खेलाडी तथा मार्थन धाविका पनि हुनुहुन्छ। फिफाले एन्फामाथि लगाएको निलम्बनको विषय लामो समय बित्दिसक्दा पनि समाधानको बाटोमा अघि बढ्न सकेको छैन। निलम्बनपछि नेपाली फुटबलको भविष्य, एन्फाको भूमिका र यस विषयमा देखिएको अन्यल अझै कायम छ। फिफाको निर्णयपछि एन्फाभित्रको अवस्था किन यति लामो समयसम्म अनिश्चित बन्यो भनेर हामीले एन्फाका पूर्व अध्यक्ष गणेश थापासँग सोधेका छौँ।
2: व्यक्तिगत रूपमा चाहिँ भनियो भने चाहिँ पहल चाहिँ पर्याप्त रूपमा भएको छैन कि मैले पनि सुनेको छु, किनभने यत्रो जटिल विषय छ, जति चासो चिन्ता लिनु पर्थ्यो, जति स्टेक होल्डर्सलाई बोलाएर छलफल गर्नु पर्थ्यो, त्यो नभएको कि अथवा उहाँले चाहिँ एकदम ढुक्क भएर चाहिँ हामी गरिहाल्छौँ किन कसलाई चाहिँ भन्नुपर्छ, हामी नै सबै चिज मिलाइरहेको छौँ, सार्वजनिक रूपमा कसलाई भेट्ने गर्ने छलफल गर्नुपर्ने आवश्यकता उहाँले महसुस गरेको नगरेको थियो, समयले रिजल्ट दिइहाल्छ। अब अहिले हामी पनि आशा गरौँ भन्ने कुरा जस्तो चाहिँ कि नभएदेखि अलिक चिन्ता चासो चाहिँ राज्यबाट कम भयो हो कि जस्तो लाग्छ।
3: यो गाँठो पुकाउनलाई पहिला के हुन्छ?
2: अब यो गाँठो पुकाउनलाई कस्तो छ भने यस्तो गाँठो बनाइदियो यो अहिले ग्यान्ट नेतृत्वले, यो चाहिँ के भने एकदम सुनिश्चित तरिकाले उहाँहरूले आफ्नो स्वार्थको लागि त्यो गाँठो बनाइदियो। अहिले जे गरे पनि हामी नै आउनुपर्छ, सरकार पनि झुक्नै पर्छ हामीसँग, अरू कुनै उपाय छैन भनेको र हामीहरूलाई फेरि पुनर्वाली नगरिकन सुखै छैन सरकारलाई भनेर एउटा देशलाई नै चाहिँ फिफाको अगाडि चाहिँ एकदम नतमस्तक बनाएर झुकाएर गलाएर गर्ने रणनीति उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो गाँठो पुगाउनेबाट एउटा प्रमुख साझेदार एन्फा हो, त्यो एन्फाबाट मैले देखेको छैन। अब राज्यले कुन रूपमा लान्छ त्यो आफ्नो ठाउँमा छ। अब यसमा कस्तो चाहिँ छ भने अब अन्य एउटा चाहिँ के भनौँ साँच्चीकै सरकारले हस्तक्षेप गरेको अवस्था भएको भए, सरकारले हस्तक्षेप गरेको अवस्था भएदेखि चाहिँ उनीहरूलाई नै पुनर्वाली गर्नुपर्छ र चुनाव चाहिँ जहाँबाट चाहिँ रोकिएको हो त्यहीँबाट सुरु नगर्नेसम्म यो प्रतिबन्ध कन्टिन्यू हुन्छ नर्मल अवस्था। तर यहाँ राज्यले चाहिँ के भनेदेखि नगरिकन उनीहरूले आफैले कृत्रिम हस्तक्षेप गरे भनेर प्रोपोगन्डा गराएर फिफालाई नै के भनेदेखि चाहिँ हस्तक्षेप गराएर उहाँ लागिरहेको हुनाले एकदमै जटिलता देखिरहेको छ। किन
0: रुसको पछिल्लो आक्रमणमा युक्रेनमा 9 मृत्यु भएको छ। राजधानी किपमा भएको आक्रमणमा अरू 28 घाइते भएका छन्। किपबाट बीबीसीका पल अडम्सको रिपोर्ट।
4: For the people of Kyiv, this was another long, difficult night. Drones and missiles fell on the city in waves, hitting several districts and starting huge fires. At first light, a thick band of smoke drifted over Kyiv. According to President Zelensky, the attack on the capital involved 27 ballistic missiles.
0: BFBS.

0: तराई मधेसमा धार्मिक तनावले आम सर्वसाधारणको दैनिक जीवनयापन र मानसिक जीवन कठिन बनिरहेको मानव अधिकारवादीले बताएका छन्। मानव अधिकारवादी संस्था इन्सेकका मधेस संयोजक राजु पासवान,
1: अब नागरिकहरूले चाहिँ अब जुन हिसाबले उहाँहरूको जीवनहरू होइन अब एक ठाउँबाट अर्को ठाउँमा जाने काम विशेषले जाने भन्ने कुराहरूमा चाहिँ एकदम समस्या चाहिँ उहाँहरूले चाहिँ झेल्नु परेको चाहिँ देखिरहेका छौँ। हामीले चाहिँ नागरिकहरूको आवाज जावजको कुरा उनीहरूले तपाईँको सेवा लिने कुराहरूमा होइन अब त्यसपछि के अरे तरकारी नै लिनुपर्ने होइन अन्नहरू लिनुपर्ने बेचको सबै कुराहरू चाहिँ एकदम ठप्प रह्यो कि दुई तिन दिनभित्र। त्यसले गर्दाखेरि यहाँ चाहिँ सामानहरू पनि अब महँगोमा लिइरहेको पनि अब उपभोक्ताहरूले चाहिँ बताइरहेको अवस्थाहरू थियो र अर्को भनेको हिटोल गर्न पाउने अनि त्यसपछि कतिपय मान्छेहरू त जनकपुरमै पनि अल्पत्र परेका थिए कि बाहिरबाट आएकाहरू नेपालको संविधानले नै सम्मानपूर्वक बाँच्न पाउने हक स्वतन्त्रताको हक होइन धार्मिक स्वतन्त्रताको हक सुनिश्चित गरेको छ र आफ्नो प्रदर्शन गर्न पाउने त राइट त नागरिकको हो तर अब त्यसको विपरीत क्रियाकलाप पनि गर्न त पाइँदैन होइन तर यहाँ चाहिँ अब त्यस्तै खालको कुराहरू चाहिँ बढी विरोध प्रदर्शनहरू भयो सरकारले पनि बल प्रयोग चाहिँ बढी गरेको देखिन्छ।
0: एक अर्को समुदाय आफू बिचमा डराएर हिँड्नुपर्ने अवस्था जिउनुपर्ने अवस्था त्यो अवस्था छ कि छैन?
1: होइन सुरुमा चाहिँ मधेसमा त्यो समस्याहरू देखिएको तपाईँको हिन्दू र मुस्लिमको जुन एक खालको चाहिँ धार्मिक कुराहरू उठेपछि अब यो हिन्दू राष्ट्र कायम गर्ने भन्ने कुराहरू उठिसकेपछि अनि त्यसपछि अब मान्छे अब तिनजना आजको मितिसम्म तिनजना चाहिँ मृत्यु भएको जस्तो दुईजना कसले पोसी प्रदेशबाट एकजना मधेस प्रदेशबाट छिरावटमा चाहिँ अब मृत्यु भइसकेपछि स्वाभाविक रूपमा चाहिँ यहाँ चाहिँ आन्दोलनहरू चाहिँ चर्किएको अवस्थाहरू छ। यहीँ जनकपुरमा पनि होइन केही होइन मुस्लिम समुदायको घरमा पनि तोडफोड भएको अवस्थाहरू देखिन्छ। त्यो एउटा त्यो अनि भनेको अब त्यो क्रममा चाहिँ फेरि प्रहरीले पनि अत्यधिक बल प्रयोग पनि गरेको देखिन्छ। अब हिन्दूहरू पनि एक खालको चाहिँ तोडफोडमा रहेको मुस्लिम समुदायहरू पनि डराएको अवस्थाहरू चाहिँ सबै जिल्लाहरूमा चाहिँ कर्फ्यू आदेशहरू जारी गरेकोले गर्दाखेरि चाहिँ बढी चाहिँ हिंसात्मक हुन सकेन। यदि यसरी प्रहरीले संयमता त जिल्ला प्रशासनले संयमता नअपनाएको भए ठुलो समस्या चाहिँ सिर्जना हुन सक्यो। तर एउटा चाहिँ जुन डर र त्रास सिर्जना भएको थियो नागरिकहरूमा यहाँ सबै नागरिकहरूमा देखिरहेको थियो कि म पनि आफै गुनेको थिएँ आफै।
0: साम्प्रदायिक तनावको केन्द्र भनेको तराई मधेसमा प्रदर्शनकारीसँग सरकार र दलहरूले आज चरण चरणका छलफल गरेका छन्। बहुपक्षीय छलफलमा लागेको बताउने सरकारले मुख्यत धार्मिक संगठनसँग सम्पर्क बढाएको छ। जनकपुरबाट लक्ष्मण यादव।
2: झन्डै दुई घन्टा लामो जो वार्ता भयो वार्ताको निष्कर्ष चाहिँ केही नआए पछाडि केही बेरको लागि ब्रेक गरियो र फेरि दोस्रो चरणको वार्ता भयो। आज नै आजकै कुरा गर्नुपर्दा दोस्रो चरणको वार्ता भयो। दोस्रो चरणको वार्ता पनि म यहाँलाई जानकारी गराउँ धनुषाका प्रमुख जिल्ला अधिकारीसित मेरो सम्पर्क भयो र उहाँले के भन्दै हुनुहुन्थ्यो भने दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ र पुनः तेस्रो चरणको वार्ता चाहिँ आजै हुन्छ र जे पार्टी स्रोतको हिसाबले गृहमन्त्री सुदन गुरुङजी चाहिँ आज धनसामी बस्नुहुन्छ। धनसाका प्रहरी उपरीक्षक रूपेश खड्काको भनाइअनुसार चाहिँ उहाँ आजै फर्किन पनि सक्नुहुन्छ तर जे हिन्दू सम्राट सेनासितको जे समस्या छ जे चाहिँ वार्ता भइरहेको छ त्यो वार्तालाई चाहिँ निष्कर्षमा पुर्याएरै मात्र चाहिँ फर्किनुहुन्छ भन्ने मलाई लागेको छ।
0: सम्राट सेनाले चाहिँ खास कुरा चाहिँ के कुरा गर्न खोजिरहेको छ अनि त्यसमा चाहिँ सरकारको तर्फबाट मन्त्री गुरुङले के भन्न खोज्दै हुनुहुन्छ?
2: हजुर यसमा चाहिँ दुई तिनवटा चाहिँ विषय उठान गरेका छन् हिन्दू सम्राट सेनाका पदाधिकारी भन्नु या प्रतिनिधिहरूले चाहिँ त्यसमा चाहिँ मूल कुरा के रहेको छ भने सुनसरी घटनामा चाहिँ दुईजनाको हिन्दूको चाहिँ ज्यान गएको छ भने सिरामा पनि गणेश यादवको ज्यान गएको छ। उहाँ पनि हिन्दू नै हुनुहुन्थ्यो हिन्दूहरूको ज्यान गयो तर ज्यान गइसके पछाडि पनि कसले गोली चलाएको छ अझै चाहिँ स्पष्ट हुन सकेको छैन। त्यो चाहिँ स्पष्ट चाहिँ राज्यले पारिदिनु पर्यो र जो चाहिँ दोषी छ दोषीलाई चाहिँ कानुनी कटघरामा उभ्याएर चाहिँ कानुन चाहिँ प्रक्रिया चाहिँ अगाडि बढाउनु पर्ने भने मूल माग हो। अर्को माग के रहेछ भने पटक पटक चाहिँ यस प्रकारको साम्प्रदायिक हिंसा चाहिँ मधेसका जिल्लाहरूमा भइरहेको छ तर पनि चाहिँ राज्यको तर्फबाट ठोस पहलकदमी हुन सकेको छैन। एक प्रकारको तत्काल सामसुम पारेर चाहिँ छाड्ने गरेको जुन एउटा प्रवृत्ति छ त्यो प्रवृत्ति चाहिँ अन्त्य गरेर चाहिँ दीर्घकालीन समाधान हुनुपर्छ भनेर हिन्दू सम्राट सेनाको माग छ।
0: निषेधाज्ञा लगाइएको छ, निषेधाज्ञाको पालनाको अवस्था के छ र स्थानीय बासिन्दाहरूको मुड चाहिँ कस्तो देखिन्छ?
2: बिहिबार शुक्रबार शनिबार आज बिहानसम्म चाहिँ कर्फ्यू आदेश जारी गरिएको थियो र 11 बजे पछाडि चाहिँ धनुषा जिल्लाको सदरमुकाम जनकपुर धाममा चाहिँ
3: Charlie by Bimal Shrestha. Listening to Dibya and Arts No Funny. Come on, everybody.

0: पर्सामा निषेधाज्ञा हटाइएको छ। सिडिओ भोला दाहालका अनुसार बिहिबार साँझ 5 देखि बिहान 6 बजीसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो। उहाँले वीरगंजमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिनुभएको छ। सिराहाको गोलबजार घटनाका पीड़ित परिवार र सरकारबीच 8 बुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ। सहमतिसँगै सम्बद्ध पक्षले विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्। यसैबीच जनकपुरमा सरकारी पक्ष र आन्दोलनरत हिन्दूवादी मोर्चा बीच सहमति भएको छ। आज 2 चरणको वार्तापछि सहमति भएको धनुषाका सहायक प्रमशिला अधिकारी भूपदेव झाले जानकारी दिनुभएको छ। वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित 13 बुँदे माग पत्र राखेका थिए। यही अनुसार नेपाल सरकारले काम गर्ने गरी दुई पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमशिला अधिकारी भूदेव झाले जानकारी दिनुभयो। सुनसरी घटनापछि मधेसमा उत्पन्न तनाव कम गर्दै आपसी शान्ति सद्भाव सहिष्णुता कायम गर्न नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङ सहित मधेस प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधि बीच वार्ता भएको हो। तराई मधेसमा धार्मिक तनावले आम सर्वसाधारणको दैनिक जीवनयापन र मानसिक जीवन कठिन बनिरहेको मानवाधिकारवादीले बताएका छन्। मानवाधिकारवादी संस्था इन्सेकका मधेस संयोजक राजु पासवान,
1: नागरिकहरूले चाहिँ अब जुन हिसाबले उहाँहरूको जीवनहरू होइन अब एक ठाउँबाट अर्को ठाउँमा जाने काम विशेषले जाने भन्ने कुराहरूमा चाहिँ एकदम समस्या चाहिँ उहाँहरूले चाहिँ झेल्नु परेको चाहिँ देखिरहेका थियौँ हामीले चाहिँ नागरिक अब जाबस्तो कुरा उनीहरूले तपाईँको सेवा लिने कुराहरूमा होइन अब त्यसपछि के अरे तरकारी नै लिनुपर्ने होइन अन्नहरू लिनुपर्ने बेचको सबै कुराहरू चाहिँ एकदम ठप्प रह्यो कि दुई तिन दिनभित्र। त्यसले गर्दाखेरि यहाँ चाहिँ सामानहरू पनि अब महँगोमा लिइरहेको पनि अब उपभोक्ताहरूले चाहिँ बताइरहेको अवस्थाहरू थियो। र अर्को भनेको हिटोल गर्न पाउने अनि त्यसपछि कतिपय मान्छेहरू त जनकपुरमै पनि अल्पत्र परेका थिए कि बाहिरबाट आएकाहरू नेपालको संविधानले नै सम्मानपूर्वक बाँच्न पाउने हक स्वतन्त्रताको हक होइन धार्मिक स्वतन्त्रताको हकको सुनिश्चित गरेको छ र आफ्नो प्रदर्शन गर्न पाउने राइट त नागरिकको हो तर अब त्यसको विपरीत क्रियाकलाप पनि गर्न त पाइँदैन होइन। तर यहाँ चाहिँ अब त्यस्तै खालको कुराहरू चाहिँ बढी विरोध प्रदर्शनहरू भयो सरकारले पनि बल प्रयोग चाहिँ बढी गरेको देखिन्छ।
2: एक अर्को समुदाय आफू बिचमा डराएर हिँड्नुपर्ने अवस्था जिउनुपर्ने अवस्था त्यो अवस्था छ कि छैन?
1: होइन सुरुमा चाहिँ मधेसमा त्यो समस्याहरू देखिएको तपाईँको हिन्दू र मुस्लिमको जुन एक खालको चाहिँ धार्मिक कुराहरू उठेपछि अब यो हिन्दू राष्ट्र कायम गर्ने भन्ने कुराहरू उठिसकेपछि अनि त्यसपछि अब मान्छे अब 3 जना आजको मितिसम्म 3 जना चाहिँ मृत्यु भएको जस्तो 2 जना कोशी प्रदेशबाट 1 जना मध्य प्रदेशबाट खिरावतमा चाहिँ अब मृत्यु भइसकेपछि स्वाभाविक रूपमा चाहिँ यहाँ चाहिँ आन्दोलनहरू चाहिँ चर्किएको अवस्थाहरू छ। यही जनकपुरमा पनि होइन केही होइन मुस्लिम समुदायको घरमा पनि तोडफोड भएको अवस्थाहरू देखिन्छ। एउटा त्यो अनि भनेको अब त्यो क्रममा चाहिँ फेरि प्रहरीले पनि अत्यधिक बल प्रयोग पनि गरेको देखिन्छ। अब हिन्दूहरू पनि एक खालको चाहिँ प्रकरणमा रहेको मुस्लिम समुदायहरू पनि डराएको अवस्थाहरू चाहिँ सबै जिल्लाहरूमा चाहिँ कर्फ्यू आदेशहरू जारी गरेकोले गर्दाखेरि चाहिँ बढी चाहिँ हिंसात्मक हुन सकेन। यदि यसरी प्रहरीले संयमता अथवा जिल्ला प्रशासनले संयमता नअपनाएको भए ठुलो समस्या चाहिँ सिर्जना हुन सक्यो। तर एउटा चाहिँ जुन डर र त्रास सिर्जना भएको थियो नागरिकहरूमा यहाँ सबै नागरिकहरूमा देखिरहेको थियो कि म पनि आफै गुनेको थिएँ। फेरि अब सामाजिक सञ्जालहरूले पनि भ्रमहरू सृजना गरिरहेको अवस्थाहरू थियो। विगतका भिडियोहरू राखेर होइन जनताहरूलाई तर्काउने कामहरू गरिरहेको थियो, उत्तेजित बनाउने कामहरू पनि भएको थियो।
0: धार्मिक सहिष्णुताका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले अपील गरेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अपील जारी गरी उत्सव मनाउँदा एकअर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गर्नुभएको छ। सुनसरी घटनापछि खुल्ला सिमानामा हुन सक्ने घुसपैठ तथा अवाञ्छित गतिविधि रोक्न विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको पनि अपिलमा उल्लेख छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। प्रदेश सरकारको बैठकमा उहाँले सामाजिक सञ्जाल मार्फत हुने दुष्प्रचार अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन निर्देशन दिनुभएको छ। बैठकमा सुरक्षा तथा प्रशासन अधिकारीहरूले आफ्नो जिल्लाको सुरक्षा अवस्था सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। विश्व कीर्तिमान थाई आरोही निर्मल पूर्जा एमबीको निधनमा सैनिक क्षेत्रबाट शोक प्रकट गर्नुभएको छ।

0: जनकपुरमा सरकारी पक्ष र आन्दोलनरत संयुक्त हिन्दू मोर्चाबीच सहमति भएको धनुषाका सीडीओ प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभएको छ। आज जुई चरणको वार्तापछि सहमति भएको सीडीओ लुइटेलले बताउनुभयो। वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित 13 हुँदे माग राखेको र त्यही अनुसार नेपाल सरकारले काम गर्ने गरी दुवै पक्षबीच सहमति भएको लुइटेलले बताउनुभयो। सुनसरी घटनापछि मधेसमा उत्पन्न तनाव कम गर्दै आपसी शान्ति सद्भाव सहिष्णुता कायम गर्न गृहमन्त्री सोधन गुरूङ सहित मधेस प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरू बीच वार्ता भएको थियो। लुइटेलका अनुसार मोर्चाको मागको विषयमा गृह मन्त्रालयले गम्भीरतापूर्वक छलफल गर्ने सहमति भएको छ। यता सरकारसँग सहमति भएको भन्ने प्रचारमा सत्यता नरहेको भन्दै हिन्दू सम्राट सेना नेपालले बन्द सहितका आन्दोलनका कार्यक्रम यथावत रहने बताएको छ। हिन्दू सम्राट सेना नेपालले सरकारलाई बुझाइएको माग पत्रलाई नै सहमति भएको भन्दै प्रचार गरिएको दावी गरेको छ। हिन्दू सम्राट सेना नेपालका महासचिव राकेश सनातनले वार्ता भए पनि औपचारिक सहमति पत्रमा हस्ताक्षर नभएको बताउनु भएको छ। यता वार्तामा सहभागी गृहमन्त्री सुदन गुरूङले सहमति भए नभएको विषयमा स्पष्ट प्रतिक्रिया दिनुभएको छैन। काठमाडौँ गोठाटारको एउटा काठ गोदाममा आग लागि भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार आज राति करिब 9:30 बजेबाट गोदाममा आगो लाग्न शुरू भएको हो। आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय परिचालन गरिएको छ। आगलागीको कारण खुलिसकेको छैन। आगलागीबारे थप विवरण आउन बाँकी छ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले सूचना जारी गर्दै नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सकल प्यान तथा भ्याट बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक जनकराज शर्माका अनुसार साउन 1 गते यता 100 रूपियाँ भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरी सकल प्यान वा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन योग्य हुनेछन्। विभागले आजदेखि यस सम्बन्धमा नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ। नेपालभित्र एकपटकमा 100 रूपियाँ भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने योग्य उपभोक्ताले पोर्टलमा गएर आफ्नो बिल अपलोड गर्न सक्ने शर्माले बताउनुभयो। विभागले क्यूआर मार्फत गरिएको कारोबार भने प्रणालीमा स्वतः समावेश हुने भएकाले त्यस्ता उपभोक्ताले अहिले बिल प्रविष्ट गर्न नपर्ने स्पष्ट पारेको छ। ब्याङ्क तथा डिजिटल वालेटको क्यूआर प्रयोग गरी 100 रूपियाँ भन्दा बढीको वस्तु वा सेवा खरिद गरेका उपभोक्ताले आफ्नो ट्रान्ज्याक्सन विवरण सुरक्षित राखे पुग्ने विभागको भनाई छ। सोही नम्बर उपहार कार्यक्रमका लागि योग्य मानिनेछ। यद्यपि उपहार घोषणा भएपछि सकल बिल अनिवार्य हुने भएकाले सबै उपभोक्तालाई बिल सुरक्षित राख्न पनि विभागले आग्रह गरेको छ। साथै खरिद गर्दा अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्न र बिल नपाए विभागमा जानकारी गराउन पनि अनुरोध गरिएको छ। साउन 1 गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो 15 दिनको नतिजा आउँदो साता सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक दिन 1 जना उपभोक्तालाई 1 लाख नगद पुरस्कार दिइनेछ। यस्तै प्रत्येक 15 दिनमा 1 जनालाई बम्पर उपहार स्वरूप 10 लाख नगद दिइने व्यवस्था गरिएको छ। मिस नेपाल 2026 उपाधि दीपमाला ढकालले जित्नु भएको छ। ललितपुरमा भएको ग्रान्ड फिनालेमा दीपमालाले मिस नेपालको उपाधि जित्नु भएको हो।
1: What makes me unique isn't the flawless story. The courage to embrace the flaws and turn dreams into the directions and lead with honesty and authenticity.
0: मिस नेपाल इन्टरनेशनल आर्या निशान्त घोषित हुँदा मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित हुनुभएको आयोजक द हिडन ट्रेजरले जनाएको छ। दीपमाला तेक्वान्दो ब्ल्याक बेल्ट खेलाडी तथा म्याराथन धाविका पनि हुनुहुन्छ। रुसको पछिल्लो आक्रमणमा युक्रेनमा 9 जनाको मृत्यु भएको छ। राजधानी किबमा भएको आक्रमणमा अरू 28 जना घाइते भएका छन्। किबबाट बीबीसीका पल
2: For the people of Kyiv, this was another long, difficult night. Drones and missiles fell on the city in waves, hitting several districts and starting huge fires. At first light, a thick band of smoke drifted over Kyiv. According to President Zelensky, the attack on the capital involved 27 ballistic missiles, only one of which was intercepted. He blamed this on Ukraine's acute lack of Patriot anti-missile interceptors, which he said only encouraged Russia to launch such attacks.
0: You're
3: BFBS, Gorkha Radio Home.

0: ब्रोडपिक हिमालय आरोहणका क्रममा छ नेपाली सहित सबै 10 जना आरोहीको निधन भएको छ। आरोहण दलको नेतृत्व गरेका निर्मल पूर्जा समेत सबैको मृत्यु भएको उहाँ सम्बद्ध एलिट एक्सपिडिसनले जनाएको छ। आरोहण गरेर फर्कने क्रममा हिम पहिरोमा परि हराइरहेका उनीहरूको हिजो र आज खोजी गरिएको थियो। बेलायती सेनाको स्पेशल बोट सर्भिसका सदस्य समेत भइसकेका पूर्जाको नेतृत्वमा एक्सपिडिसनका साथै निम्सताई फाउन्डेशन, स्काई डाइभ, निम्सताई र निम्सताई स्टोर सञ्चालनमा छन्। पूर्जा आबद्ध द एक्सपेडिसनले खोजी र उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएको छ। 10 जना आरोहीको टीमसँगै ब्रोड पिकमा निधन भएका निर्मल पूर्जा एमबीले आरोहण क्षेत्रमा अपत्यारिला कीर्तिमान छाडेर जानु भएको छ।
1: सैनिक सेवा छाडेर आरोहणमा होमिएका पूर्जाले सन् 2019 8,000 मिटर भन्दा अग्लाई विश्वका सबै 14 हिमाल 6 महिना 6 दिनमा आरोहण गरेर बनाएको रेकर्ड सबभन्दा बढी सम्झिने गरिन्छ। अधिकांश नेपालका हिमाल समेत विश्वभरका हिमाल आरोहणपछि अर्को रेकर्ड उहाँको निधन भएको पाकिस्तानकै हिमाल आरोहणका लागि सम्झिने गरिन्छ। त्यो आरोहण हो दोस्रो ठूलो हिमाल K2 जाडोयामा गरिएको सफल आरोहण। नेपालकै आरोही समेत मिलेर उहाँको टिमले सो कीर्तिमान बनाएको छ। तीव्र गति, जोखिम मोल्ने क्षमता, टोलीप्रतिको जिम्मेवारी र कठिन परिस्थितिमा पनि अघि बढ्ने पूर्जाको स्वभावले उहाँलाई स्मरण गर्ने अर्को कीर्तिमान सगरमाथा र लोत्से हिमाल आरोहणमा तीव्र गतिसँग सम्बन्धित छ। पूर्जाले 13:42:17 कृत्रिम अक्सिजन भने ती हिमाल चढेर कीर्तिमान बनाउनु भएको छ। विश्वका 3 ठूला हिमाल सगरमाथा, K2 र कञ्चनजङ्घामा सबभन्दा छिटो चढ्ने तथा सर्वोच्च 5 हिमालमा तीव्र गतिमा आरोहण गरेको रेकर्ड पनि उहाँकै नाममा छ। वसन्त र कृष्णयाममा सबभन्दा धेरै हिमाल चढेर बनेका रेकर्ड पनि उहाँकै नाममा छन्। बेलायती नागरिक समेत रहेका पूर्वाता रोय पूर्जाले आफ्नो जीवनको ठूलो हिस्सा बेलायतमा बिताउनु भएको छ। 18 वर्षको उमेरमा 2003 ब्रिटिस गोर्खामा भर्ती भएका पूर्जा 2009 रोयल मरिन्समा आबद्ध हुनुभएको थियो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पिक हिमालय आरोहणमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। फेसबुकमा प्रधानमन्त्री शाहले विश्व कीर्तिमानधारी निर्मल पूर्जा सहित 6 जना नेपाली तथा 4 विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको बताउनु भएको छ। निर्मल पूर्जा लगायत सम्पूर्ण दिवंगत आरोहीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैं प्रेरणायुक्त र जीवित रहिरहने उहाँको भनाइ छ। शाहले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना भन्नुभएको छ। कांग्रेस सभापति गगन थापाले पूर्जाको योगदानले आगामी पुस्तालाई पनि प्रोत्साहन मिल्ने बताउनु भएको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने 8,000 मिटर माथिको हिमालय आरोहणका क्रममा पूर्जाका साथै पूरबहादुर गुरूङ युक्त, निमा शेर्पा, किली पेम्बा शेर्पा किली, ग्यालु शेर्पा र नवाङ थिन्जु शेर्पाको निधन भएको छ। अन्य 4 आरोही पाकिस्तान, चीन, अमेरिका र ओमनका हुन्। विश्व कीर्तिमानधारी आरोही निर्मल पूर्जा एमबीको निधनमा सैनिक क्षेत्रबाट शोक प्रकट गरिएका छन्। बेलायती सेना अन्तर्गत रोयल नेभी र रोयल मरिन्स च्यारिटीले पूर्जाको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्जाको हिमाल आरोहण उपलब्धिले विश्वका 10,00,000लाई उत्साह प्रदान गरेको च्यारिटीले बताएको छ। च्यारिटीले पूर्जाको लगनशीलताले हिमालय आरोहण जीवन पर्यन्त सेवा जस्ता भावभन्दा धेरै माथि रहेको उल्लेख गरेको छ। रोयल नेभल एसोसिएसनले पनि उहाँको निधनमा शोक प्रकट गरेको छ। पाकिस्तानको ब्रोडपिक हिमालय आरोहणमा निधन भएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट भइरहेका छन्। हराएका 10 जनामध्ये सबैको निधन भएको खबर आइरहेका बेला हालै पाकिस्तानको नागा पर्वत आरोहणपछि फर्किएका दावा ओङ्जु शेर्पा
2: यो नहुनु पर्थ्यो, भइहाल्यो, उहाँहरूको अन्तर आत्मालाई शान्ति पाओस् र म 3 चोटि पहिले चारिसकेको थिएँ ब्रोडपिक, त्यसले गर्दाखेरि चाहिँ त्यहाँको सिचुएसनहरू मलाई राम्रो थाहा छ। K2 मुनि चाहिँ एकदमै रफल हुने, ढुङ्गा लोड्ने भनौँ न, र ढुङ्गा लोडेर मान्छे एकदमै एक्सिडेन्ट हुन्छ र K2 माथि चाहिँ नयाँ हिउँ धेरै पर्ने, अनि हिउँको एभलन्स आउने एकदमै हाई छ, त्यहाँ जहिले पनि आउने गरेको छ र ब्रकपिकमा जहिले पनि मान्छेहरू दुर्घटना भइरहन्छ, एक्सिडेन्ट भइरहन्छ। यस्तै भयो, अब के गर्ने, नेपाल क्लाइम्बर्सहरू 6 जना एकदमै हाई लेभलका व्यक्तिहरू हुनुहुन्थ्यो।
0: आउँदो भदौ 12 गतेदेखि सुरु हुने 4th संस्करणको ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। प्रतियोगिताका लागि खेल मैदानको व्यवस्थापन सँगै करिब 5,000 दर्शक अट्ने अस्थायी प्याराफिट निर्माणको काम सुरु गरिएको आयोजक लाखे जात्रा सञ्चालन समितिले जनाएको छ। समितिले प्रतियोगिता हुने भानुजन माध्यमिक विद्यालयको घाँसे मैदानलाई खेल सञ्चालन गर्न उपयुक्त बनाउने काम अघि बढाएको छ।
3: बीएसबीएस गोर्खा रेडियो हो।

0: झापाको काकरभिटा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको पाइएको छ।
1: गत आर्थिक वर्ष 82-83 अलैँची निर्यातबाट 12 अर्ब 63 करोड कारोबार भएको छ। काकरभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष 7 अर्ब 67 करोड बराबरको अलैँची निर्यात भएको थियो। प्रतिशतका आधारमा अलैँची निर्यात 64.65% वृद्धि भएको देखिएको छ। कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा काकरभिट्टा नाकाबाट 63,85,000 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 भने 42,94,000 किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो। काकरभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो। नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बाली मध्ये एक हो। यसको निर्यातले किसानको आमदानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्रा आर्जनमा समेत योगदान पुर्याउँदै आएको छ।
0: मध्य प्रदेशमा 3,50,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मध्य प्रदेशका 8 जिल्ला मध्ये सिराहामा 100% रोपाई सकिएको छ। सिराहामा 54,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। यस्तै सप्तरीमा 90% रोपाई सकिएको छ। सप्तरीमा 68,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म 61,200 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। यता धनुषामा 85% रोपाई सकिएको छ। जिल्लामा हालसम्म 37,315 हेक्टरमा रोपाई सकिएको छ। त्यस्तै महोत्तरीमा 74%, सर्लाहीमा 94%, रौतहटमा 93%, बारामा 95% तथा पर्सामा 91% रोपाई भएको छ। मध्य प्रदेशमा अनुकूल वर्षा र पर्याप्त सिंचाइ सुविधाका कारण यो वर्ष रोपाई सन्तोषजनक रहेको विश्वकर्माको भनाइ छ। बागमती प्रदेशमा सवारी दुर्घटना गराउने चालक 25-40 वर्ष उमेर समूहका धेरै रहेको पाइएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यका बाहेक प्रदेशमा भएका 1,924 दुर्घटनामध्ये 54% दुर्घटना 25-40 वर्ष उमेर समूहका चालकका कारण भएको छ। प्रदेशमा 1,429 दुर्घटना यो समूहका चालकले गराएका कार्यालयले जनाएको हो। यस्तै 25% अर्थात 679 दुर्घटना 16-25 वर्ष उमेर समूहका चालकका कारण भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ। 40 वर्षमाथिका सवारी चालकले 25% दुर्घटना गराएका छन्। अब खबर फटाफट।
2: विश्व स्तनपान सप्ताह सुरु, जीवनको दिगो सुरुवातका लागि स्तनपान नारा सहित प्रभावकारी स्तनपान अभ्यासमा जोड। भद्रपुर भन्सारको राजस्व लक्ष्य अधुरो, निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन। मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज बारे छलफल, अस्पताल स्तर उन्नति, बर्न वार्ड र स्वास्थ्य पूर्वाधार विस्तारका विषयमा मन्त्रीसँग संवाद। नेपाल चीन कूटनीतिक सम्बन्धको 71 वर्ष पूरा, दुवै देशले रणनीतिक साझेदारी र परम्परागत मित्रता अझ सुदृढ बनाउने प्रतिबद्धता। कर्णालीमा घरमै लाइसेन्स पुग्न थाल्यो, हुलाक मार्फत 40 रुपियाँ तिरेपछि सवारी चालक अनुमति पत्र घर दैलोमै वितरण। 25 करोड भन्दा कम लगानीका उद्योगलाई प्रदेशबाटै सिफारिस, अब यस्ता उद्योग सम्बन्धी सिफारिस र आवश्यक सेवा प्रदेश सरकार तथा मातहतका निकायबाटै उपलब्ध हुने। बागमती सफाई अभियानले 690 हप्ता पूरा गर्यो, गुहेश्वरी क्षेत्रमा सफाईसँगै वृक्षारोपण, देशभर 108 भन्दा बढी स्थानमा अभियान जारी। दुर्गम क्षेत्रमा खाद्य आपूर्ति सुदृढ बनाउँदै सरकारी कम्पनी, सुदूरपश्चिमका दुर्गम बस्तीमा खाद्यान्न ढुवानी, किसानका उत्पादन खरिद र सुपथ मूल्य सेवा निरन्तर।
0: आउँदो भदौमा हुने 4 संस्करणको ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। भदौ 12 गतेदेखि शुरू हुने प्रतियोगिताका लागि खेल मैदानको व्यवस्थापन सँगै करिब 5,000 दर्शक अट्ने अस्थायी प्यारापिट निर्माण शुरू गरिएको आयोजक लाखे जात्रा सञ्चालन समितिले जनाएको छ। समितिले प्रतियोगिता हुने भानुजन माध्यमिक विद्यालयको घाँसे मैदानलाई खेल सञ्चालन गर्न उपयुक्त बनाउने काम गर्दैछ। समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार खेल मैदानमा स्थायी प्याराफिटसँगै थप अस्थायी प्याराफिट पनि निर्माण भइरहेको छ, जहाँ करिब 5,000 दर्शकले बसेर खेल हेर्न सक्नेछन्। यो वर्ष प्यारा क्षेत्रमा पारदर्शी खाना। नमस्कार।

0: पर्सामा निषेधाज्ञा हटाइएको छ। सिडिओ भोला दाहालका अनुसार बिहिबार साँझ 5 देखि बिहान 6 बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो। उहाँले वीरगंजमा पछिल्ला दिनमा देखिएको जुलुस तथा होलदेङ्गा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिनुभएको छ। सिराहाको गोलबजार घटनाका पीड़ित परिवार र सरकारबीच 8 बुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ। सहमतिसँगै सम्बद्ध पक्षले विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्। साम्प्रदायिक तनावको केन्द्र बनेको तराई मधेसमा प्रदर्शनकारीसँग सरकार र दलहरूले आज चरण चरणका छलफल गरेका छन्। बहुपक्षीय छलफलमा लागेको बताउने सरकारले मुख्यत धार्मिक संगठनसँग सम्पर्क बढाएको छ। जनकपुरबाट लक्ष्मण यादव।
1: हिन्दू सम्राट सेनासितको जे समस्या छ, जे चाहिँ वार्ता भइरहेको छ, त्यो वार्तालाई चाहिँ निष्कर्षमा पुर्याएरै मात्र चाहिँ फर्किनुहुन्छ भन्ने मलाई लागेको छ।
2: सम्राट सेनाले चाहिँ खास कुरा चाहिँ के कुरा गर्न खोजिरहेको छ, अनि त्यसमा चाहिँ सरकारको तर्फबाट मन्त्री गुरुङले के भन्न खोज्दै हुनुहुन्छ?
1: हजुर, यसमा चाहिँ 2-3 चाहिँ विषय उठान गरेका छन् हिन्दू सम्राट सेनाका पदाधिकारी भनौँ या प्रतिनिधिहरूले। चाहिँ त्यसमा चाहिँ मूल कुरा के रहेको छ भने सुनसरी घटनामा चाहिँ 2 जनाको हिन्दूको चाहिँ ज्यान गएको छ भने सिराहामा पनि गणेश यादवको ज्यान गएको छ। उहाँ पनि हिन्दू नै हुनुहुन्थ्यो, हिन्दूहरूको ज्यान गयो, तर ज्यान गइसके पछाडि पनि कसले गोली चलाएको छ अझै चाहिँ स्पष्ट हुन सकेको छैन। त्यो चाहिँ स्पष्ट चाहिँ राज्यले पारिदिनु पर्यो, र जो चाहिँ दोषी छ दोषीलाई चाहिँ कानुन कटघरामा उभ्याएर चाहिँ कानुन चाहिँ प्रक्रिया चाहिँ अगाडि बढाउनु पर्ने भने मूल माग हो। अर्को माग के रहेछ भने पटक पटक चाहिँ यस प्रकारको साम्प्रदायिक हिंसा चाहिँ मधेसका जिल्लाहरूमा भइरहेको छ, तर पनि चाहिँ राज्यको तर्फबाट ठोस पहलकदमी हुन सकेको छैन। एक प्रकारको तत्काल सामसुम पारेर चाहिँ छाड्ने गरेको जुन एउटा प्रवृत्ति छ, त्यो प्रवृत्ति चाहिँ अन्त्य गरेर चाहिँ दीर्घकालीन समाधान हुनुपर्छ भनेर हिन्दू सम्राट सेनाको माग छ।
2: निषेधाज्ञा लगाइएको छ, निषेधाज्ञाको पालनाको अवस्था के छ र स्थानीय बासिन्दाहरूको मुड चाहिँ कस्तो देखिन्छ?
1: बिहिबार, शुक्रबार, शनिबार आज बिहानसम्म चाहिँ कर्फ्यू आदेश जारी गरिएको थियो, र 11 बजे पछाडि चाहिँ धनुषा जिल्लाको सदरमुकाम जनकपुर धाममा चाहिँ निषेधाज्ञा जारी गरिएको छ। जनताको मुड छ त्यो चाहिँ आजित भइसकेको अवस्था छ, किनभने 3 दिनदेखि यो चाहिँ घर बाहिर निस्किन सकेको छैन, किनमेल गर्न सकेको छैन, उपभोग्य वस्तु छ त्यो चाहिँ खरिद गर्न चाहिँ अप्ठ्यारो भएको छ। यो निश्चित रूपमा चाहिँ आम जनताको लागि एउटा समस्याको पाठ हो, तर 6 दिन हामी घरमै बस्न तयार छौँ, तर यसको चाहिँ दीर्घकालीन समाधान चाहिँ राज्य पक्षबाट हुनुपर्छ भनेर यो आम बुझाइ छ।
0: यसैबीच जनकपुरमा सरकारी पक्ष र आन्दोलनरत संयुक्त हिन्दू मोर्चाबीच सहमति भएको धनुषाका सिडिओ प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभएको छ। आज 2 चरणको वार्तापछि सहमति भएको सिडिओ लुइटेलले बताउनुभयो। वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित 13 बुँदे माग राखेको र त्यही अनुसार नेपाल सरकारले काम गर्ने गरी दुवै पक्षबीच सहमति भएको लुइटेलले बताउनुभयो। यता सरकारसँग सहमति भएको भन्ने प्रचारमा सत्यता नरहेको भन्दै हिन्दू सम्राट सेना नेपालले बन्दसहितका आन्दोलनका कार्यक्रम यथावत रहने जनाएको छ। हिन्दू सम्राट सेना नेपालले सरकारलाई बुझाइएको मागपत्रलाई नै सहमति भएको भन्दै प्रचार गरिएको दावी गरेको छ। हिन्दू सम्राट सेना नेपालका महासचिव राकेश सनातनले वार्ता भए पनि औपचारिक सहमति पत्रमा हस्ताक्षर नभएको बताउनु भएको छ। नेपाल आयल निगमले बजारमा ग्यासको सहज आपूर्ति मिलाउन उद्योगीलाई आग्रह गरेको छ।
3: 14.2 किलोको ग्यास सिलिण्डर बिक्री वितरण शुरू भएपछि बजारमा ग्यास अभाव भएको उपभोक्ताको गुनासो आएपछि निगमले ग्यास उद्योगीलाई आपूर्ति सहज बनाउन आग्रह गरेको हो। निगमले विक्रेतालाई घर आइसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको भन्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। ग्यास नपाएमा कार्यालय समयमा हटलाइन नम्बरमा सम्पर्क गर्न पनि निगमले जनाएको छ।
0: काँग्रेसका असन्तुष्ट नेताहरूले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला गर्ने भएका छन्। सुनदेवी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी कोइरालाले मुलुकको विद्यमान राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न भेला आवश्यक भएको उल्लेख गर्नुभएको छ।
4: पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समाजदार र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशलाई सम्बोधन गर्न र यो राष्ट्र भेला आयोजन गर्न हामी बाध्य भएका छौँ।
0: कोइरालाले विशेष महाधिवेशन गर्ने निर्णयपछि विभाजनको रेखा बनेको दावी गर्नुभएको छ। विगतमा हिन्दू राष्ट्रको वकालत गर्दै आएका कोइरालाले तराई मधेसमा देखिएका जस्ता विभाजन रोक्न पनि आफूहरू अघि सर्ने अवस्था आएको बताउनु भएको छ।
5: BFBS Kulkan Radio.

0: In the last few minutes, Russian news agencies have been quoting
1: Tika Karan, 1041 durghatna bhayeka chan. Yestai chalakko laparbhaile 240 ra yatruko galtile 154 wata durghatna bhayeka chan. Yestai madak padartha sevan garera sawari chalauda 119 ra yantrik garbadi ka karan 121 wata durghatna bhayeka Nepal Prahari, Rajmarga Suraksha tatha Traffic Byavasthapan Karyalay Ramnagar le janayeko chha. यस्तै सड़कका कारण 107 ओभरटेक गर्दा 72 मौसमको खराबी र चौपायाका कारण 10 ओभरलोड भएर 8 अन्य कारणले 38 दुर्घटना भएको उहाँले जानकारी दिनुभयो यो कार्यालयले काठमाडौँ उपत्यका बाहेक बागमती प्रदेशका 10 जिल्ला हेर्दै आएको छ राहदानी विभागले राहदानी आवेदन फारम आउँदो शुक्रबारसम्म खुल्ला राखिएको जनाएको छ विभागले सार्वजनिक सूचना जारी गर्दै शनिबार र आइतबार समेत आवेदन फारम खुल्ला रहने जनाएको हो विभागका अनुसार वैदेशिक रोजगार विभागले साउन 14 गते जारी गरेको सूचना अनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने म्याद थप गरिएकाले त्यसलाई मध्यनजर गर्दै थप आवेदन फारम पनि खुल्ला गरिएको हो धार्मिक सहिष्णुताका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले अपील गरेका छन् सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले अपील जारी गर्दै उत्सवहरू मनाउँदा एक अर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गर्नुभएको छ सुनसरी घटनापछि खुल्ला सिमानामा हुन सक्ने घुसपैठ तथा अवांछित गतिविधि रोक्न विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको पनि अपीलमा उल्लेख छ फिफाले एन्फामाथि लगाएको निलम्बनको विषय लामो समय बितिसक्दा पनि समाधानको बाटोमा अघि बढ्न सकेको छैन निलम्बनपछि नेपाली फुटबलको भविष्य एन्फाको भूमिका र यो विषयमा देखिएको अन्यल कायमै छ फिफाको निर्णयपछि एन्फाभित्रको अवस्था किन यति लामो समयसम्म अनिश्चित बन्यो भनेर हामीले एन्फाका पूर्व अध्यक्ष गणेश थापासँग कुराकानी गरेका छौँ
2: पर्याप्त रूपमा भएको छैन कि मैले पनि सुनेको छु किनभने यत्रो जटिल विषय छ जति चासो चिन्ता लिनु पर्थ्यो जति स्टेक होल्डर्सलाई बोलाएर छलफल गर्नु पर्थ्यो त्यो नभएको कि अथवा उहाँले चाहिँ एकदम ढुक्क भएर चाहिँ हामी गरिहाल्छौँ किन कसलाई चाहिँ भन्नुपर्छ हामी नै सबै चिज मिलाइरहेको छौँ सार्वजनिक रूपमा कसैलाई भेट्ने गर्ने छलफल गर्नुपर्ने आवश्यकता उहाँले महसुस गरेको नगरेको थियो समयले रिजल्ट दिइहाल्ला अब अहिले हामी पनि आशा गरौँ भन्ने कुरा जस्तो चाहिँ कि नभएदेखि अलिक चिन्ता चासो चाहिँ राज्यबाट कम भयो कि जस्तो लाग्छ
1: यो गाँठो पुकाउनलाई पहिला के हुन्छ
2: अब यो गाँठो पुकाउनलाई कस्तो छ भने यस्तो गाँठो बनाइदियो यो अहिलेको हाम्रो नेतृत्वले यो चाहिँ के भने एकदम सुनिश्चित तरिकाले उहाँहरूले आफ्नो स्वार्थको लागि त्यो गाँठो बनाइदियो अहिले जे गरे पनि हामी नै आउनुपर्छ सरकार पनि झुक्नै पर्छ हामीसँग अरू कुनै उपाय छैन भनेको र हामीहरूलाई फेरि पुनर्वाली नगरिकन सुखै छैन सरकारलाई भनेर एउटा देशलाई नै चाहिँ फिफाको अगाडि चाहिँ एकदम नतमस्तक बनाएर झुकाएर गराएर गर्ने रणनीतिमा उहाँहरू हुनुहुन्छ त्यस कारणले गर्दाखेरि यो गाँठो फुकाउनेको एउटा प्रमुख साझेदार त एन्फा हो त्यो एन्फाबाट मैले देखेको छैन अब राज्यले कुन रूपमा लान्छ त्यो आफ्नो ठाउँमा छ अब यसमा कस्तो चाहिँ छ भने अब अन्य एउटा चाहिँ के भन्नु साँच्चीकै सरकारले हस्तक्षेप गरेको अवस्था भएको भए सरकारले हस्तक्षेप गरेको अवस्था भएदेखि चाहिँ उनीहरूलाई नै पुनर्वाली गर्नुपर्छ र चुनाव चाहिँ जहाँबाट चाहिँ रोकिएको हो त्यहीबाट सुरु नगरेसम्म यो प्रतिबन्ध कन्टिन्यू हुन्छ नर्मल अवस्था तर यहाँ राज्यले चाहिँ के भनेदेखि नगरिकन उनीहरूले आफैले कृत्रिम हस्तक्षेप गरे भनेर प्रोपोगन्डा गराएर फिफालाई नै के भनेदेखि चाहिँ हस्तक्षेप गराएर उहाँ लागिरहेको हुनाले यो एकदमै जटिलता देखिरहेको छु कि मैले अब राज्यले कुन किसिमको पहुँचले गर्छ फेरि तर उहाँले यति गाह्रो बनाइदिन्छ त प्राप्त यो जुन समस्या छ नि समाधानै म गर्न सक्छु भनेर मैले दावी पनि गर्दिनँ तर मलाई के लाग्छ भने अहिले पनि यदि राज्यले बोलाएर एउटा जिम्मेवारी दिएर यो समाधान गर्नु पर्यो भने म जहिले पनि यो समाधान गर्नको निमित्त म तयार नै रहन्छु
1: झापाको काँक्रभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ
3: गत आर्थिक वर्ष 82-83 अलैँची निर्यातबाट 12.63 अर्ब कारोबार भएको छ काँक्रभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष 7.67 अर्ब बराबरको अलैँची निर्यात भएको थियो प्रतिशतका आधारमा अलैँची निर्यात 64.65% वृद्धि भएको देखिएको छ कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ गत आर्थिक वर्षमा काँक्रभिट्टा नाकाबाट 63,85,000 किलोग्राम अलैँची निर्यात भएको छ अघिल्लो आर्थिक वर्ष 81-82 भने 42,94,000 किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो काँक्रभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बाली मध्ये एक हो यसको निर्यातले किसानको आमदानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्रा आर्जनमा समेत योगदान पुर्याउँदै आएको छ

0: बेलायतका प्रिन्स अफ वेल्स प्रिन्स विलियमले ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन भएका चर्चित आरोही निर्मल पूर्जा एमबीको निधनको खबरले दुखी बनाएको बताउनु भएको छ। विश्वकीर्तिमानी नेपाली पर्वतारोही पूर्जाको पाकिस्तानको ब्रोड पिक हिमालमा हिम पहिरोमा परि निधन भएको हो। थप भेरिटी गिरबाट
1: 43-year-old Nirmal Purja, known as Nim, served in the British military for 16 years, 10 of which were spent in the special forces, and he was awarded an MBE by the late Queen in 2018 for his achievement in extreme high-altitude mountaineering. Sharing the news on social media, his company Elite Expeditions said it confirmed with profound sadness and immense heartbreak that Purja had died in Thursday's avalanche. It also said that none of the other nine members of the expedition had survived. Nims became widely known following a Netflix documentary chronicling his journey, 14 Peaks, Nothing is Impossible.
0: हिमाल आरोहणका क्रममा छ नेपाली सहित सबै 10 जना आरोहीको निधन भएको एट एक्सपेडिसनले जनाएको छ। आरोहण गरेर फर्कने क्रममा हिम पहिरोमा परेर हराइरहेका उनीहरूको अस्ति र हिजो खोजी गरिएको थियो। यसैबीच प्रधानमन्त्री नरेन्द्र शाहले ब्रोड पिक हिमाल आरोहणमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। फेसबुकमा प्रधानमन्त्री शाहले विश्व कीर्तिमानधारी पूर्जा सहित 6 नेपाली र 4 विदेशी आरोहीको दुःखद निधनले स्तब्ध बनाएको बताउनु भएको छ। निर्मल पूर्जा लगायत सबै दिवंगत आरोहीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उहाँको भनाइ छ। शाहले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना भन्नुभएको छ। काङ्ग्रेस सभापति गगन थापाले पूर्जाको योगदानले आगामी पुस्तालाई पनि प्रोत्साहन मिल्ने बताउनु भएको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने 8,000 मिटर माथिको हिमाल आरोहणका क्रममा पूर्जाका साथै पूर्वबहादुर गुरूङ युक्त निमा शेर्पा, किली पेम्बा शेर्पा किली, ग्यालु शेर्पा र नवाङ थिन्जु शेर्पाको निधन भएको छ। अन्य 4 आरोही पाकिस्तान, चीन, अमेरिका र ओमनका हुन्। तराई मधेसमा धार्मिक तनावले आम सर्वसाधारणको दैनिक जीवनयापन र मानसिक जीवन कठिन बनिरहेको मानवाधिकारवादीले बताएका छन्। मानवाधिकारवादी संस्था इन्सेकका मधेस संयोजक रासु पासवान,
2: अब नागरिकहरूले चाहिँ अब जुन हिसाबले उहाँहरूको जीवनहरू होइन अब एक ठाउँबाट अर्को ठाउँमा जाने, काम विशेषले जाने भन्ने कुराहरूमा चाहिँ एकदम समस्या चाहिँ उहाँहरूले चाहिँ झेल्नु परेको चाहिँ देखिरहेका छौँ हामीले चाहिँ नागरिकहरू अब जाबको कुरा उनीहरूले तपाईँको सेवा लिने कुराहरूमा होइन अब त्यसपछि के अरे तरकारी नै लिनुपर्ने होइन अन्नहरू लिनुपर्ने देशको सबै कुराहरू चाहिँ एकदम ठप्प रह्यो कि दुई तिन दिनभित्र। त्यसले गर्दाखेरि यहाँ चाहिँ सामानहरू पनि अब महँगोमा लिइरहेको पनि अब उपभोक्ताहरूले चाहिँ बताइरहेको अवस्थाहरू थियो। र अर्को भनेको हिटुल गर्न पाउने अनि त्यसपछि कतिपय मान्छेहरू त जनकपुरमै पनि अल्पत्र परेका थिए कि बाहिरबाट आएकाहरू नेपालको संविधानले नै सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक होइन धार्मिक स्वतन्त्रताको हकको सुनिश्चित गरेको छ र आफ्नो प्रदर्शन गर्न पाउने राइट त नागरिकको हो तर अब त्यसको विपरीत क्रियाकलाप पनि गर्न त पाइँदैन होइन। तर यहाँ चाहिँ अब त्यस्तै खालको कुराहरू चाहिँ बढी विरोध प्रदर्शनहरू भयो, सरकारले पनि बल प्रयोग चाहिँ बढी गरेको देखिन्छ।
3: एक अर्को समुदाय आफू बिचमा डराएर हिँड्नुपर्ने अवस्था, जिउनुपर्ने अवस्था, त्यो अवस्था छ कि छैन?
2: होइन, सुरुमा चाहिँ मधेसमा त्यो समस्याहरू देखिएको तपाईँको हिन्दू र मुस्लिमको जुन एक खालको चाहिँ धार्मिक कुराहरू उठेपछि अब यो हिन्दू राष्ट्र कायम गर्ने भन्ने कुराहरू उठिसकेपछि अनि त्यसपछि अब मान्छे अब 3 जना आजको मितिसम्म 3 जना चाहिँ मृत्यु भएको जस्तो 2 जना त्यसपछि पोसी प्रदेशबाट 1 जना मधेस प्रदेशको चाहिँ खिरावतमा चाहिँ अब मृत्यु भइसकेपछि स्वाभाविक रूपमा चाहिँ यहाँ चाहिँ आन्दोलनहरू चाहिँ चर्किएको अवस्थाहरू छ। यही जनकपुरमा पनि होइन त्यही होइन मुस्लिम समुदायको घरमा पनि तोडफोड भएको अवस्थाहरू देखिन्छ। एउटा त्यो अनि भनेको अब त्यो क्रममा चाहिँ फेरि प्रहरीले पनि अत्यधिक बल प्रयोग पनि गरेको देखिन्छ। अब हिन्दूहरू पनि एक खालको चाहिँ प्रकरणमा रहेको, मुस्लिम समुदायहरू पनि डराएको अवस्थाहरू चाहिँ सबै जिल्लाहरूमा चाहिँ कर्फ्यू आदेशहरू जारी गरेकोले गर्दाखेरि चाहिँ बढी चाहिँ हिंसात्मक हुन सकेन। यदि यसरी प्रहरीले संयमता त जिल्ला प्रशासनले संयमता नअपनाएको भए ठुलो समस्या चाहिँ सिर्जना हुन सक्यो। तर एउटा चाहिँ जुन डर र त्रास सिर्जना भएको थियो नागरिकहरूमा, यहाँ सबै नागरिकहरूमा देखिरहेको थियो कि म पनि आफै गुनेको थिएँ। फेरि अब सामाजिक सञ्जालहरूले पनि भ्रमहरू सिर्जना गरिरहेको अवस्थाहरू थियो। विगतका भिडियोहरू राखेर होइन जनताहरूलाई तर्काउने कामहरू गरिरहेको थियो, उत्तेजित बनाउने कामहरू पनि भएको थियो।
0: यो BFBS कुल अनि सुनका हामीले नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरको टेम्के मयुङ चारमा चखेवा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ट्रस्टले 78 लाख लगानीमा 40 घरधुरीसँगै 3 विद्यालय, संघ संस्था र कार्यालयलाई खानेपानी उपलब्ध गराएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर मुक्सेस
1: गएको आर्थिक वर्षमा एउटा चखेवा खानेपानी प्रोजेक्ट सञ्चालन भएको थियो। यो भोजपुर र दिक्तेलको ठ्याक्क बोर्डर डाँडामा पर्छ, त्यो ठाउँमा हामीले खानेपानी वितरण गरेको थियौँ। त्यो चाहिँ टेम्के मयुङ गाउँपालिका वार्ड नम्बर 4 भोजपुर अन्तर्गत पर्छ। यसको लागि चाहिँ हाम्रो गोर्खा वेलफेयर ट्रस्टको कन्ट्रिब्युसन चाहिँ जम्मा 78 लाखको रहेको थियो भने खानेपानीको स्रोत चाहिँ उता दिक्तेल साइडको खानेपानी यो उपभोक्ताहरू चाहिँ यता भोजपुर साइडको ठ्याक्कै त्यो बजार क्षेत्रमा परेको कारणले गर्दाखेरि लागत पनि अलिकति बढी भएर यो 78 लाख चाहिँ हाम्रो जिडब्लुटीको कन्ट्रिब्युसनले चाहिँ निर्माण भएको थियो। ठाउँ चाहिँ स्पेसली यो पर्यटन क्षेत्रमा एकदम प्रख्यात क्षेत्र पनि भन्छ है। यो ठाउँ चाहिँ बजार क्षेत्रको मान्छेले, त्यसमा चाहिँ हाम्रो 2-4 वेलफेयर पेन्सनर पनि हुनुहुन्छ, सर्भिस पेन्सनर पनि हुनुहुन्छ। टोटल गरेर हाम्रो 40 घरधुरी संख्या चाहिँ यो हाम्रो यो खानेपानीबाट लाभान्वित भएको छन् भने त्यस अन्तर्गतै 3 कम्पनीहरू, जस्तै हाम्रो त्यहाँनिर स्कुलहरू पनि छ, सानो तिनो माइक्रो फाइनेन्सहरू भन्छ यस्तो उहरूलाई पनि जम्मा जम्मी टोटल त्यो क्षेत्रमा भएको 3 कम्पनीहरूलाई गरेर टोटल 43 घरधुरी संख्यालाई चाहिँ लाभान्वित हुने तरिकाले चाहिँ सखेवा खानेपानी प्रोजेक्ट चाहिँ वितरण गरेका छौँ।
0: समुदायको लगानी के कस्तो छ यो प्रोजेक्ट अन्तर्गत?
1: 10% चाहिँ कम्युनिटीबाट चाहिँ बिहोर्नु पर्ने हुन्छ, तर त्यो बिहोर्दा चाहिँ कस्तो छ भन्दाखेरि उहाँहरूले चाहिँ श्रमदान गर्ने आदि इत्यादि गरेर चाहिँ जुन फाइनेन्सियल देखाउने चाहिँ त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ 10% कन्ट्रिब्युसन गरेको चाहिँ देखाउनुहुन्छ।
0: कहिलेदेखि निर्माण सुरु गर्नु भएको थियो र कहिले सकियो, कहिले हस्तान्तरण गर्नुभयो?
1: यो हस्तान्तरण गर्ने बेलामा चाहिँ म थिइनँ, हाम्रो एडब्ल्यू साहब हुनुहुन्थ्यो, तर यो फेब्रुअरीको 2nd चाहिँ यो हस्तान्तरण भएको थियो। प्रोजेक्ट चाहिँ अब 11-12 महिनाकै 1 ड्युरेसनमा चाहिँ यो कम्प्लिट भएको।
0: यो ठाउँको लागि खाने पानी कहाँबाट ल्याउनु भयो? पानीको मूल चाहिँ कति टाढा छ?
1: पानीको मूल चाहिँ यो हाम्रो दिक्तेल साइट पर्छ। दिक्तेल साइटको पनि अर्को यो गाउँपालिका भन्छ, मैले ठ्याक्कै बिर्सेँ है, यो गाउँपालिकादेखि एराउन्ड 20-25 किलोमिटर मासतिर पर्छ, यो चाहिँ डाँडामा पर्छ, त्यहाँबाट चाहिँ यो पानी ल्याएको।
0: मिस नेपाल 2026 उपाधि दीपमाला ढकालले जित्नु भएको छ। ललितपुरमा भएको ग्रान्ड फिनालेमा दीपमालाले मिस नेपालको उपाधि जित्नु भएको हो।
2: What makes me unique isn't the flawless story, the courage to embrace the flaws and turn dreams into the directions and lead with honesty and authenticity.
0: मिस नेपाल इन्टरनेसनल आर्या निशान्त घोषित हुँदा मिस नेपाल कोस्मो कसिस सुब्बा घोषित हुनुभएको आयोजक द हिडन ट्रेजरले जनाएको छ। दीपमाला तेक्वान्दो ब्ल्याक बेल्ट खेलाडी तथा म्याराथन धाविका पनि हुनुहुन्छ। अब खबर फटाफट।
3: विश्व स्तनपान सप्ताह सुरु, जीवनको दिगो सुरुवातका लागि स्तनपान नारा सहित प्रभावकारी स्तनपान अभ्यासमा जोड। भद्रपुर भन्सारको राजस्व लक्ष्य अधुरो, निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन। मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेजबारे छलफल, अस्पताल स्तर उन्नति, बर्न वार्ड र स्वास्थ्य पूर्वाधार विस्तारका विषयमा मन्त्रीसँग संवाद। नेपाल चीन कूटनीतिक सम्बन्धको 71 पूरा, दुवै देशले रणनीतिक साझेदारी र परम्परागत मित्रता अझ सुदृढ बनाउने प्रतिबद्धता। कर्णालीमा घरमै लाइसेन्स पुग्न